0: गरी यथाशक्य दान गरेमा यस लोकमा भोग र परलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष केशवराज अधिकारीले बताए। उनले सत्संगमा सहभागी भई सत्मार्गमा डोर्याई जीवन सार्थक तुल्याउनु हुन सबैलाई अनुरोध गरे। समितिका उपाध्यक्ष धर्मराज पौडेलले जेठ 13 गते बिहान रुद्राभिषेक तथा कलश यात्रा बेलपत्र अर्पण तथा आरती सँगै ज्ञान यज्ञ उद्घाटन र कथा प्रवचन गरिने जानकारी दिए। साथै 17 गतेसम्म रुद्राभिषेक बेलपत्र अर्पण कथा प्रवचन र साँझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको छ। समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरे, भजन उपसमिति संयोजक उमाकान्त ढकाल, सहसचिव निर्जला अर्याल लगायतले बोलेका थिए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्ध नेपाल सरकारको पछिल्लो कदम तत्काल सचिनुपर्ने माग राख्दै तनहुका पत्रकारले हस्ताक्षर संकलन गरी विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ तनहुका अध्यक्ष डीपी अधिकारीको अध्यक्षतामा आयोजित कोर्ट सभामा बोल्दै तनहुका पत्रकारहरूले बालेन सरकारले निजी संचार माध्यममाथि लगाएको अंकुश कुनै पनि अवस्थामा मान्य नहुने बताएका हुन्। मुलुकको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता विपरीतको कार्यमा स्वयं बालेन सरकार अग्रसर रहेको प्रति पत्रकारहरू विरोध जनाएका हुन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राज्यले आफ्नो निरंकुश सत्ता टिकाउने योजना बनाएको अनुभूति भएको नेपाल पत्रकार महासंघ तनहु शाखा निवर्तमान अध्यक्ष उज्जवल पौडेल र पूर्व अध्यक्ष डम्बर अधिकारीले बताए। राजाको कालखण्डमा समेत नगरेको दमन अहिलेको सरकारले गरेको प्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले कड़ा आन्दोलनको कार्यक्रम अघि सार्नु पर्नेमा उनीहरूले जोड़ दिए। वर्तमान सरकारले निजी संचार माध्यममाथि लगाएको हस्तक्षेपको विरूद्ध अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यान आकर्षण गराउन आवश्यक रहेको नेपाल पत्रकार महासंघ तनहुका अध्यक्ष डीपी अधिकारीले बताए। हस्ताक्षर संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष ओमकार आचार्य, महासंघ तनहु शाखा सल्लाहकार नारायण खड्का, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सन्त नेपाली, प्रेस चौतारी तनहुका अध्यक्ष बीबी श्रेष्ठ लगायतका पत्रकारको उपस्थिति रहेको थियो। गण्डकी मेडिकल कलेज जीएमसीमा डाक्टर शंकर बरालको नेतृत्वमा पेट तथा कलेज रोग विशेषज्ञ टोलीले बिना अपरेशन पित्त नलीको ढुंगा निकाल्ने ईआरसीपी सेवा शुरू गरेको छ। यो सेवाले पेट निचरिकन मुखबाट ड्युडेनोस्कोपी मार्फत पित्त नली र प्यांक्रियज नलीका समस्या समाधान गर्ने आधुनिक उपचार प्रविधि प्रदान गर्छ। डाक्टर बरालका अनुसार ईआरसीपी सेवाले जन्डिस भएका बिरामी, पित्त नली र प्यांक्रियज क्यान्सरका बिरामी साथै पित्त नली साँगुरिएको समस्या भएका बिरामीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउँछ। यसले पहिले जस्तो ठूलो शल्यक्रियाको आवश्यकता कम गरी बिरामीको आराम र स्वास्थ्य दुवैमा सुधार ल्याउनेछ। ईआरसीपी सेवा शुरू भएसँगै ग्यास्ट्रो विभागले अन्य नयाँ उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ। ती सेवामा एपीसी इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, नली साँगुरो भएको ठाउँ खोल्ने बेलोन डाइलेटेसन र पेटमा खाना खुवाउने नली राख्ने पेग ट्युब प्लेसमेन्ट समावेश रहेका छन्। अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाको प्रक्रियालाई डिजिटल ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरेको विभागले जनाएको छ। विभाग अनुसार सरकारले गएको चैत 13 गते सार्वजनिक गरेको 100 बुधे शासकीय सुधार अन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समय सम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताउनुभयो। सरकारले सीमावर्ती क्षेत्रमा 100 रूपियाँ भन्दा बढ़ीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियममा कड़ाई गरेपछि उत्पन्न व्यवहारिक समस्याबीच भन्सार छूटमा ल्याउन पाइने सामानको सीमा बढ़ाउने तयारी गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटबाट यस्तो सीमा बढ़ाउने तयारी गरेको हो। लामो समयदेखि जीटी गुण्टा व्यवस्था अन्तर्गत स्थलमार्गबाट 100 रूपियाँसम्मका सामान ल्याउँदा मात्र भन्सार छूट दिने नियम रहँदै आएको थियो। यो नियम भारतीय बजारमा निर्भर सीमावर्ती बासिन्दाका लागि अव्यवहारिक भएकाले विगतमा कडाई गरिएको थिएन। अहिले भने सरकारले यसको कार्यान्वयनमा कडाई गरेपछि समस्या देखिएको थियो। नयाँ बजेटबाट यो नियम संशोधन गरी स्थलमार्गबाट भन्सार छुटमा ल्याउन पाइने सामानको अधिकतम मूल्य सीमा बढ़ाउने तयारी गरिएको भन्सार विभाग र अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन मूल्य अभिवृद्धि कर भ्याट दर घटाउन व्यक्तिगत आयकर छूटको सीमा बढ़ाउन र कर तथा ऋणको व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलका क्रममा करविद रूप खड्काले 13% ब्याट दरलाई घटाएर 12, 11 वा 10% ल्याउन उपयुक्त हुने बताउनुभयो। अब पाल अन्तर्राष्ट्रिय समाचारको भारतमा कक्रोच जनता पार्टी सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्गात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनैतिक आन्दोलनले केही दिनमा हजारौं युवालाई आकर्षित गरिरहेको छ। सीजेपीले आफ्नो पार्टीमा 1,00,000 भन्दा धेरै सदस्य बनिसकेको दावी गरेको छ। सीजेपीलाई सामाजिक सञ्जालमा पछ्याउने लहर चलेको छ। स्थापना भएको 5 दिनमै कक्रोच जनता पार्टी सीजेपीले विश्वकै ठूलो भनिएको भारतीय जनता पार्टी भाजपालाई इन्स्टाग्राममा फलोअर्सको संख्यामा उछिनेको छ। सत्तारूढ़ भाजपाको 87,00,000 फलोअर्स रहँदा सीजेपीले यो समाचार तयार पार्छ सम्म 1,31,00,000 भन्दा धेरै फलोअर्स बनाइसकेको छ। यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपके हुन्। भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको अभिव्यक्तिपछि कक्रोच जनता पार्टी सीजेपीको चर्चा भइरहेको हो। गएको मे 15 अदालतको सुनवाईको क्रममा सूर्यकान्तले बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। अब पालो खेल समाचारको दनहुँको व्यास नगरपालिका 5 निबुवा निबुवा खोला स्थित खेल मैदानमा आगामी जेठ 15 गतेदेखि 17 गतेसम्म खुला पुरूष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। द 19 युवा क्लबको आयोजनामा युवाहरूको प्रतिभा उजागर गर्ने र खेलकुदका माध्यमबाट वेदव्यासको जन्मभूमिलाई चिनाउने उद्देश्यले प्रथम द 19 भलिबल प्रतियोगिता गर्न लागि हो। क्लबका अध्यक्ष एक कुमार श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत दर्ता भई श्रेष्ठकै नेतृत्वमा एक सदस्य कार्य समिति गठन गरेसँगै क्लबले यो पहिलो ठूलो प्रतियोगिताको तयारी अगाडि बढ़ाएको हो। व्यास नगरपालिका 5 र मेगदी गाउँपालिका 1 का युवाहरू संगठित भई सामाजिक आर्थिक सांस्कृतिक खेलकुद तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने उद्देश्यले यो क्लब स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विपक्षीको नाराबाजी बीच संसदबाट निर्वाचन सम्बन्धी विधेयक स्वीकृत। उपयुक्त समयमा संसदमा उपस्थित भएर सांसदहरूको जवाफ दिने प्रधानमन्त्री शाहको प्रश्नोक्ति। गण्डकी प्रदेश सरकारका निकायको बेरोजु बढ़दै कानूनको पालना र विधि अवलम्बन गर्नुपर्नेमा जोड़। कास्की र तनहुँको सीमानामा निर्मित सेतीखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन शुरू। तल्लो तटीय क्षेत्रमा नदी किनारमा नजान अपील। भारतमा कक्रोच जनता पार्टी भाइरल भन्दै इन्स्टाग्राममा भाजपालाई उछिन्यो। र तनहुँको व्यास नगरपालिकामा जेठ 15 देखि खुल्ला पुरूष भलिबल प्रतियोगिता आयोजना हुने। हवस् त हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKL AGANDAKI@gmail.com
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेङ्गाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल नातिको व्रत बन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-68827 र 98644-35031।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बज्यो।
4: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल जेठ 8 गते शुक्रबार, सन् 2026 मे 22 तारीक अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि।
6: काया कैरन का साथ मा
5: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्र को शान किसान
5: अ कम्प्लीट पाइपिंग सोल्युशन।
4: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
5: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
4: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
5: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
7: हाम्रो विश्वविद्यालय के गर्नुपर्नेछ भने किसानसँग चाहिँ विद्यार्थी जोडिनु पर्नेछ।
8: एग्रिकल्चर पढ्यो भने एग्रिकल्चर काम गर्यो होला, जति अरू पढ्नु भन्नुहुन्छ त होइन नि त, उसलाई व्यवसायी बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
4: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
5: र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
11: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
12: सम्पर्क फोन नम्बर 9857-30578, 9857-70540, 9865-66788।
4: काया कैरनमा अब खबरको सिलसिला। चालू आर्थिक वर्षको 10 महिनामा करिब 4 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब 35 खर्ब रूपियाँ नागेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आउँदो आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सार्वजनिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आउँदो वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाइ छ। गएको वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब रूपियाँ पुगेको छ। गएको असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्रास्त उत्पादन जीडीपीको 45.08% हो। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य तय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाखको तथ्याङ्कले गएको 10 महिनामा 3.99 अर्ब रूपियाँ सार्वजनिक ऋण थपिएको देखाएको खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा पनि आयोजना बैंक पूर्ण रूपमा नजोड़िने भएको छ। विगतका वर्षदेखि नै आयोजना बैंकमा प्रविष्ट नगरी बजेटमा कार्यक्रम राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो, तर मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीलाई आयोजना बैंकमा एकीकृत गराउन नसक्दा त्यो पूर्ण सफल हुन नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा सरकारी खर्च कटौती गर्न पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन्। अस्ति काठमाडौँमा भएको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो। अर्थमन्त्री वाग्लेले आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्रीहरूको अनुभव र अभ्यासलाई अनुसरण गर्दै अघि बढ़ने बताउनु भएको छ।
5: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा सहभागी भएपछि अघिल्लो सत्ता साझेदार दलहरू जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। नयाँ राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेस नेकपा एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा मुख्यमन्त्री यादवले महत्वपूर्ण मन्त्रालयहरू आफैसँग राख्नु भएको छ भने अन्य साझेदार दलका नेताहरूलाई विभागीय जिम्मेवारी सुम्पिनु भएको छ। एमालेबाट सरकारमा सहभागी भएका नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समीरको हिजो साँझ नै शपथ ग्रहण गर्नुभएको छ। नयाँ गठबन्धन समीकरण तयार भएसँगै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। अन्नपूर्ण पोस्टमा खबर छ।
4: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बेल घेराउ र नाराबाजी बीच सभामुख डीपी अर्यालले सदनको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले सीटबाट उभिएर विरोध जनाइरहेको र अरू विपक्षी एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराउनु भएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका जवाफ दिन रूलिङ नगरी सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निष्कल राईले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 56 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अर्याल बैठक स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुग्नु भएको थियो। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिनुभएको छैन।
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश भएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राज बहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोड़, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। कान्तिपुरमा खबर छ।
4: काया कैरनमा कृषि शिक्षा र अवसरको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै बहर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक, मधेसमा सत्ता गठबन्धन परिवर्तन, जसपा र जनमत बाहिरिए, नेकपा र एमाले भित्रिए, प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। देशभित्र कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ। विगतमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण धेरै हुने गरेको थियो, तर पछिल्ला वर्ष कक्षा 12 विज्ञान विषय पढ़ेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ़न खोज्दैनन्, अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: अहिले एमएससी मास्टर्स पढ्दै गरेका मुगुका आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनकै लागि तछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढ़ाई हुने क्याम्पस थपिनु मात्रै नभएर विद्यार्थी पलायन हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी देवकोटाको बुझाइ छ।
4: पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे, पढ्थे, त्यसलाई चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन, अहिले विद्यार्थीले लगभग 5-6 हजारजनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिन्न, सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
3: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आश राख्न नसक्नु, परम्परागत खेती अभ्यास, सरकारको कमजोर नीति लगायत रहेको छ। त्यस्तै कृषि पढ़ाई हुने विश्वविद्यालयले पनि विद्यार्थी र किसानलाई जोड्न सकिरहेका छैनन्।
4: हामीले गर्नुपर्ने के छ भने, जहाँ कृषि पेसा पढ़ाई हुन्छ, प्लस टू पढ़ाई हुन्छ, 3 वर्षको होला, सीडीबीडी कोर्स होला, 9-12 होला, ब्याचलर होला, बीएससीजी होला, एमएससीएजी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोड़िनुपर्नेछ।
3: कृषि पढ़ने विद्यार्थीलाई किसानसँग जोड्न सके विद्यार्थीलाई व्यावहारिक ज्ञान अझ बढ़छ, त्यस्तै किसानले पनि लाभ लिन सक्छन् भन्नुहुन्छ फेरि कृषिका विद्यार्थी देवकोटा।
4: पढ्दै कमाउँदै अर्को चाहिँ एक विद्यार्थी 5 किसान वा एक विद्यार्थी 10 किसान त्यसरी गर्यौं भने चाहिँ हाम्रो किसानलाई नै फाइदा भयो र विद्यार्थी पनि के भयो भने प्र्याक्टिकल नलेज चाहिँ गेन भयो। कि
3: विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। रामपुर सहित कतिपय कृषिका विश्वविद्यालयले पढ्दै कमाउँदै अवधारणा लागू पनि गरेका छन्। देशभित्र विद्यार्थी टिकाउन यतिले मात्रै पुग्दो छैन, पढ़ाईसँगै प्राप्त ज्ञान सदुपयोग गर्ने र व्यावसायिकतासँग जोड्नुपर्नेमा विज्ञको जोड़ छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल।
5: यहाँको अपर्चुन नपाएर गयो, उसले धेरै युनिभर्सिटी धेरै संख्यामा भइसकेपछि त्यसको चाहिँ अलिकति फुलफिल हुन नसकेको अवस्था छ। 100% नै तपाईँ विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा पाइँदैन, कारण के भने अब एउटा प्लाइन पार्ट भयो अनि अरू पनि एग्रिकल्चर पढ्नुपर्छ भन्ने छैन क्या उसलाई। अहिले के छ युवाहरूलाई एग्रिकल्चर पढ्यो भने एग्रिकल्चर काम गर्यो होला, जति रोज्दैन बरू अरू पढ्नु भन्ने हुन्छ, त होइन नि त, उसलाई व्यवसाय बनाउने त्यसो जान सक्यो भने राम्रो हुन्छ।
1: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सलेरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरूमा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा सुन्ने छ? श्रीलंका, जर्जिया, इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढ़ी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त शाह बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुंगालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुंगाको सहारा लिनुपर्छ, पण्डितले भन्नुभयो। 4-5 फीटसम्मको डुबान हुने भएकाले डुंगा बिना खाना खान जान पनि सम्भव हुन्न। 8 फीट अग्ला पिल्लर राखेर भवन निर्माण गरिएको छ। तिनै भवन मुनि डुंगा राखिएको छ। डुबान हुँदा यही डुंगा आवत जावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो। प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गएको वर्ष एउटा डुंगा बनाइदिएको हो। गोर्खापत्रमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्वकर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। मोरङको मिक्लाजोङ 3 नेसेलुङ पार्कमा यति बेला चहल पहल बढ़ेको छ। पहिलो पटक पूर्व आएका वनका राजा भनिने फिरन्ते राउत टी समुदायलाई प्रत्यक्ष हेर्न र सम्वाद गर्न सर्वसाधारणको बिहानैदेखि थामी नसक्नु भीड़ लागिरहेको छ। उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मिक्लाजुङ पुगेका हुन्। कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला नेसेलुङ पार्कमा छन्। यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्ति आएको हो। मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ। यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन्। उनीहरूलाई शनिबार भव्य स्वागत गरिएको थियो। अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत पहिरन निहालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन्। कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन्। घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन्। मौलिक भाषा, फरक संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन्। आधुनिक जीवन शैलीको प्रभाव बढ़दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको भन्दै सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही सभ्यतालाई पूर्वेली समुदायमा चिनाउने उद्देश्यले नेसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाइ छ। कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको उच्च अदालत आईसीजेले अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हड़तालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ। यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 आईएलओ सन्धिले श्रमिकहरूको हड़ताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो। आईसीजेका अध्यक्ष युजी युवासावाले अदालतले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हड़तालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ। यद्यपि न्यायाधीश युवासावाको भनाईमा अदालतको राय बाध्यकारी छैन, अर्थात हड़तालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।
2: अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लीग टूको। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंक सहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। यसैबीच प्रसंग इण्डियन प्रिमियर लीगको। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 14 खेलमा 18 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढ़ेको छ।
2: सर्वोच्चमा 27,500 विचाराधीन मुद्दाको चाङ छ भने असल उपर हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये दुई वर्ष नागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी पाँच वर्ष भन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
1: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
2: चार दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। छ सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार त्यस यता कान्तिपुर सहकारीका, शिव शिखर बहुद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो।
1: काया कैरनमा अब पालो उखानको।
2: परेवाको दाँत छैन, काँचा मकै राख्दैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
1: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका अवरोधबीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
2: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नुपर्नेमा जोड।
1: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
2: र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले आज अमेरिकासँग खेल्दै आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
11: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
12: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
11: पढाई हुने विषयहरू
12: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापनतर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
11: फारम बुझाउने अन्तिम मिति
12: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
11: अन्य जानकारीको लागि
12: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
13: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।

0: उलेगौड़ामा कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो। एसईई 2081मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
1: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
2: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 98560 3597 र 98560 3485 सम्पर्क गर्नुहोस्।
3: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौडा।
4: प्रसन्न, होमवर्क देखाउ त।
5: हस् टिचर।
4: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
5: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
4: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 98560 33384 र 98560 67988।
6: उहाँहरूको आफ्नै प्रक्रिया या आफ्नै समस्याहरू होला, उहाँहरू नआउनु भएको, तर चाहिँ उहाँ आउनु चाहिँ पर्छ, त्यति हो।
7: तर सदन जुन ढंगले अगाडि बढ़िरहेको छ, जुन तरिकाले चाहिँ सत्ता पक्षले सदनमा चाहिँ होइन आफ्नो उपस्थिति प्रस्तुति देखाइरहेको छ, यसले पनि सदनभित्र कतै दण्डहीनता मौलाएको त होइन, अधिनायक बाजी चरित्र मौलाएको त होइन, सभामुखको भूमिका त समानान्तर छ नि होइन सदनभित्र।
6: यो देशमा प्रत्येक वर्ष 5 वर्षमा चुनाव आउँछ, कतिपय समयमा चाहिँ त्यो चुनाव परिस्थितिको कारणले अगावै पनि आउँछ, र सबै ठाउँमा त हजुरले इतिहास हेर्न सक्नुहुन्छ, चुनाव मात्र हेर्न अन्य विधिहरूबाट पनि यो कुराहरू छ। अगर कोही सरकारले विशेष गरी नेपाल जस्तो लोकतान्त्रिक संरचना भएको सामाजिक समाजमा पनि प्रकृतिमा पनि सबै ठाउँमा चाहिँ लोकतान्त्रिक संरचना भएको देशमा कोही अधिनायकवादको तरिकाले अगाडि बढ्छ भने त्यसको आयु चाहिँ कहिले पनि लामो हुँदैन, त्यो चाहिँ सत्य हो।
7: तर जनताले त दुई तिहाईको मत दिएका छन् होइन,
6: जनताले त पहिला पनि धेरैले दुई तिहाई बहुमत दिएको छ सर,
7: तर अहिलेको यही व्यवस्थामा यही अवस्थामा चाहिँ जुन राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको मत ल्याएर आयो, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि उठेका प्रश्नहरू पनि धेरै छन् होइन, यहाँहरूको पनि त्यहाँ प्रश्न छ। अब बजेटको पूर्व सन्ध्यामा छौं हामी, निजिता कार्यक्रम अस्ति भर्खरै मात्र प्रस्तुत भएको छ, बजेटको आकार अनि बजेटमा चाहिँ सरकारले समेट्न सक्ने कुराहरू र अस्ति आएको निजिता कार्यक्रममा यहाँहरूको भनाइ के छ?
6: त्यही त कुरा मैले गरेको, मैले योभन्दा पहिला पनि एकचोटि हजुरसँग यही रेडियोमा मेरो संवाद भएको थिएँ, मैले त्यतिखेर भनेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपालको जनताले दुई तिहाई बहुमत दिएर पठाएको छ, त्यसको लागि म बधाई पनि दिन चाहन्छु। सरकारले गरेको प्रत्येक राम्रो काममा हाम्रो सहयोग रहनेछ, र यो देशको जनता र नागरिकलाई अहित हुने काम भयो भने हामी आवाज उठाउनेछौ भनेर मैले पहिला पनि भनेको थिएँ, अहिले पनि हामी त्यही लाइनमा अडिग छौं। त्यसै कारणले अहिले जुन संसदभित्र उठेका प्रश्नहरू छन् र यो देशको भविष्य, यो देशको यो वर्षभरिको जुन बजेट छ त्यसको नीति तथा कार्यक्रममा जुन सम्माननीय प्रधानमन्त्रीजीको उदासीनता देखियो, जो उहाँ चाहिँ सरकार संसदमा अनुपस्थित हुनुभयो, त्यति मात्रै होइन माननीय अर्थमन्त्रीजीले पनि पछि चाहिँ प्रश्नोत्तर कार्यक्रममा नआउने जस्तो चाहिँ संकेत देखाउनु भयो, पछि चाहिँ संसदमा जोरदार उठेको प्रश्नको कारणले उहाँ आउन बाध्य हुनुभयो। जब यो देशको सरकार सरकारले नै त यो नीति तथा आयोग नीति तथा कार्यक्रम बनाउने हो, त्यसमा सम्मान्य प्रधानमन्त्रीजी, मान्य अर्थमन्त्रीजी लगायत सम्पूर्ण क्याबिनेट मन्त्रीहरूको चाहिँ पूर्ण जिम्मेदार हुने हो, र विशेष गरी जनताले दुईटै बहुमत दिएर पठाएको सरकारको चाहिँ अब जिम्मेदारी हुनुपर्ने। तर सरकारमै यो नीति तथा कार्यक्रममा यसरी उदासीनता देखिएको कारणले नै हामी चाहिँ चिन्तित भएका छौं। किनकि

0: जनताले यो सरकारसँग धेरै अपेक्षा गरेको छ। यो सरकारसँग
1: यो सरकारलाई फेल हुने त छुट छैन सन्दीप राणाजी, होइन? यत्रो राम्रो बहुमत दिएको छ जनताले, अब चाहिँ यो देशमा चाहिँ सुशासन आउँछ, यो देशमा रोजगारीको सिर्जना हुन्छ, होइन? यो देशमा चाहिँ भ्रष्टाचार शून्य हुन्छ भन्ने ढंगले जसरी गरेका छन्, तर आज प्रधानमन्त्रीज्यूलाई चाहिँ सभामुखले पनि त उपस्थितिका लागि रुलिङ गर्न सक्नुपर्ने हो नि त, होइन? त्यो आसनमा
0: रुलिङ गर्न सक्नुपर्ने, त्यसै कारण हाम्रो मानै थिए त रुलिङ गरेर बोलाउनु पर्यो भनेर। अहिलेदेखि होइन, यो तीन चार दिनदेखि लगातार हामी भनिराखेका छौँ। सामान्य सभामुखजीले पनि आफ्नो उहाँको केही बाध्यता होला, त्यस कारणले उहाँले चाहिँ त्यो रुलिङ गर्न सकिराख्नु भएको छैन। उहाँले पटक पटक चाहिँ नियावलीको चाहिँ ओहोरो देखाएर हामीलाई चाहिँ तालिराख्नु भएको छ। हामी पटक पटक भनिराखेका छौँ, रुलिङ गरेर बोलाऊ, रुलिङ गरेर बोलाऊ। यो अनि यो चाहिँ हाम्रो चाहिँ उसमा व्यवस्थामा पनि रहेको कुरा, नियावलीको व्यवस्थामा, संसदीय नियावलीको व्यवस्थामा रहेको कुरा पनि भनेका छौँ, हामीले पटक पटक भनेका छौँ। अर्को कुरा के छ भने, हजुरले भने जस्तो अहिले जब दुई तिहाई प्राप्त गरेर आएको यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार प्रति जनताको ठूलो अपेक्षा छ। त्यसो त हाम्रो संविधान 2072 शुरू भइसकेपछि, यो देशमा जुन यो संविधानको अनुसार यो शासन चल्न लागिसकेपछि, स्वयं माननीय अर्थमन्त्रीजीले स्वीकार गर्नुभएको छ यो 10 वर्षको पीरियडमा केही न केही सुधारहरू भएको छ भनेर उहाँ स्वयंले चाहिँ स्वीकार गर्नुभएको छ, स्वयंले चाहिँ बोल्नु भएको छ। तर त्यसमा पनि थप उहाँप्रति र उहाँको अहिलेको जुन यो दुईटीआईको सरकारप्रति जनताले अझै थप चाहिँ आशा र विश्वास गरेको बेलामा, यसरी चाहिँ नीति तथा कार्यक्रम र यो अहिले चाहिँ बजेट बनाउने बेलामा सरकारको आफ्नै नीति तथा कार्यक्रमप्रति देखिएको उदासीनता र लापरवाहीको कारण
1: राष्ट्रिय स्वतन्त्र पार्टीका कैयौं सांसदहरूले पनि प्रश्न उठाएका छन्, होइन? उनको शैलीप्रति यो चाहिँ महानगर चला जस्तो हुँदैन भनेर अस्ति डाक्टर अमरेश कुमार शाह सिंहले पनि बाहिर बताइरहेको विषय पनि यतिखेर आएको छ। तर संसदलाई कार्यपालिकाको छाया बनाउन खोजिएको हो अहिलेको स्थितिमा,
0: होइन? त्यसरी चाहिँ उहाँले चाहिँ त्यो कुरालाई चाहिँ मनन गर्नुपर्छ। अब त्यो आन्तरिक, उहाँहरूको आन्तरिक पार्टीभित्र के चलेछ उहाँको आन्तरिक कुरा हो, हामी त्यसमा चाहिँ दखल पनि दिन चाहन्नौ। उहाँहरूले त्यो मिलाउनुहुन्छ भन्ने कुरा हामी विश्वास पनि राखेको छौँ। जनताले दुई तिहाई दिएर पठाएको सरकार चाहिँ पूर्ण चाहिँ राजनीतिक स्थिरताको साथ चल्नुपर्छ भन्ने हाम्रो मान्यता। व्यवस्था पालिका, कार्यपालिका, त्यसपछि चाहिँ न्यायपालिकाको कुरा छ। यसले चाहिँ कार्यपालिकाको संसद जस्तो चाहिँ गरिमामय सदनलाई चाहिँ कार्यपालिकाको छायाभित्र मात्रै राख्न मिल्दैन,
1: होइन? यहाँलाई थाहा छ, उहाँहरूको भनाइ त के छ भने, हामी काम गर्छौँ, हामी एक्सन गर्छौँ, हामी चाहिँ डेलिभरी दिन्छौँ, होइन? डेलिभरी दिइरहनु भएको छ उहाँहरूले चाहिँ, होइन? अब हामी बोल्ने होइन, बोल्ने दिन सकिए, बोल्ने हामी हिजो बोलिसक्यौँ, चुनावमा बोलिसक्यौँ,
0: पार्लियामेन्ट सदनमा बोल्न मात्रै बोलाएको होइन सर, आफैले बनाएको नीति तथा कार्यक्रममा छलफल त हुनु पर्यो। लोकतान्त्रिक भनेको, लोकतन्त्र भनेको के हो? लोकतन्त्रलाई मान्नु परेन। उहाँ आफैले मान्य अर्थमन्त्रीजीले भन्नुभएको थियो कि हामी बहुलवादमा विश्वास गर्ने चाहिँ लोकतान्त्रिक पार्टी हो भने छ, म त्यसमा एकदम खुसी भएँ। उहाँले अझै पनि नेपाली कंग्रेसको सिद्धान्तलाई बोलियोसँग समात्नु भएको रहेछ। तर भन्नलाई चाहिँ त्यसरी भन्ने, करणी र कठनीमा त अन्तर हुनु भएन नि। उहाँले जब त्यसो भनिसक्नु भएपछि, कमसे कम सदनमा जब यो नीतिका आयोगमा छलफल हुँदाखेरि सामान्य प्रधानमन्त्री र मान्य अर्थमन्त्रीजी या चाहिँ क्याबिनेटको मान्य मन्त्रीजीहरूको बीचमा चाहिँ छलफल भयो भने त्यो अझै निखारिएर अझै राम्रो तरिकाले आउला नि त सर। उहाँले लेखेर पर्दा पठाइदिएपछि त के सबै कारिन्दा मात्रै हुन्? त्यो फेरि संसद किन चलाउनु पर्यो? पठाउनु भयो, एकचोटि लेख्नु भयो, त्यो चाहिँ ओहो त्यसमा बहसै गरेर जरुरत छैन, संसद किन चलाउने फेरि?
1: अब अहिलेको अवस्थामा चाहिँ हिजो धेरै बोल्दाखेरि बिग्रियो नि त, होइन? अब नबोल्ने, अब काम गर्ने, एक्सन गर्ने, सुकुम्बासी बस्ती व्यवस्थापन भयो नि त, होइन? तपाईँलाई थाहा छ नि,
0: हजुरले चाहिँ सुकुम्बासी व्यवस्था समस्या व्यवस्थापन कसरी व्यवस्था,
1: सरकारले व्यवस्थापन गरेन, होल्डिङ सेन्टरमा लगेर राख्यो, अनि पानी आइरहेको छ, धरधरी पानी आइरहेको छ, झरीमा चाहिँ झन् समस्या हुन्थ्यो।
0: यहाँबाट सुकुम्बासी जो हाम्रो नेपाली नागरिकहरूलाई यहाँबाट टाढा भयो, पुरानो यो जुन उहाँहरू जहाँ बसिराख्नु भएको थियो त्यसको लागि चाहिँ अर्को व्यवस्था नगरिकन अचानक उठाउँदा कति नोक्सान भएको थाहा छ तपाईँलाई? अहिले चाहिँ प्रत्येक 25,000 रुपियाँको चाहिँ भत्ता दिने भने त्यो सरकारको भत्ता होइन, सरकारको भत्ता भनेको अन्य जनताले बगाएको खुन पसिनाको चाहिँ पैसा होइन, त्यो सरकारको पैसा चाहिँ जनताको पैसा होइन, त्यो पैसा चाहिँ अहिले हामीले त्यहाँ दिइराख्नु परेछ। कमसे कम पहिल्यै चाहिँ जो अहिले चाहिँ प्रत्येक होल्डिङ सेन्टरमा जानुभएको छ हजुर, हजुर पत्रकारहरू चाहिँ एकचोटि प्रत्येक होल्डिङ सेन्टरमा जानुहोस्, उहाँहरूको बच्चाहरू स्कुल जानलाई टाढा भएर स्कुलबाट वञ्चित हुनु परेको छ, त्यति मात्र होइन रोजगारबाट टाढा जानु परेकोले उहाँ मानिसहरू चाहिँ रोजगारबाट वञ्चित हुनु परेको छ, दुःख पाइराखेको छ, होल्डिङ सेन्टरमा भइराखेको चाहिँ गतिविधिहरूको चाहिँ सत्य र तथ्य बाहिर आउनु पाएको छैन। आज हजुरले भन्नुहुन्छ त्यो चाहिँ व्यवस्थापन भयो, आज देशभरिका मानिसहरू अन्यलमा छन्, त्यति मात्र होइन देशमा भएका गाउँमा भएको यो आमा समूहका दिदी बहिनीहरू पनि त्रसित हुनुहुन्छ, कहीँ न कहीँ हामीले चाहिँ जम्मा गरेर बनाएको यो चाहिँ आमा समूहको भवन पनि भत्किने होइन, जस्तो कुराले
1: सहकारीको रकम फिर्ता हुँदैछ
0: हजुरले
1: भन्नुहुन्छ,
0: हजुर हजुर
1: सहकारी पीडितले रकम फिर्ता पाउँदैछन् तपाईँलाई थाहा छ नि होइन सन्दीप दादाजी,
0: पहिला त पाउनु पर्यो नि,
1: पाउँदैछन् फिर्ता गर्दैछ सरकारले,
0: पाएपछि फेरि कुरा गरौँला नि सर तपाईँले, कुरा गरौँला नीतिगत र सही ढंगले न्यायिक प्रक्रियाबाट सहकारी पीडितहरूले पैसा पाएको खण्डमा फेरि म यही इन्टरभ्यूमा हजुरसँग बसेँ,
1: भ्रष्टाचारीहरू कडा झ्याप पर्दैछन् सरकारको दायरामै छन् भ्रष्टाचारीहरू होइन,
0: अब खराब झ्याप परेको भ्रष्टाचारीलाई तपाईँले यो जुन शब्द प्रयोग गर्नु भएको छ भ्रष्टाचारीहरूलाई पक्कै पनि चाहिँ उहाँहरूलाई चाहिँ यहाँको कानूनको आधारमा चाहिँ उहाँहरूप्रति चाहिँ कारवाही हुनुपर्छ, तर स्टन्टको लागि मात्रै पक्रिनु छ त्यसलाई खराब झ्याप भयो भन्न त मिल्दैन नि, समातिनु भएको छ समातिएर प्रमाणित नभएर फेरि छुटिनु भएको छ, यसले त झन् फिटलो भयो होला नि त, मैले हजुरलाई या मैले मलाई आरोप लगाए आरोप लगाएर एक दिनको लागि थुनामा राखेर त त्यसले चाहिँ त्यो खराब झ्याप भयो भनेर प्रमाणित हुनु पर्यो नि, प्रमाणित भएर चाहिँ त्यो माथि चाहिँ पूर्ण प्रमाणित भएर चाहिँ कारवाही भने बल्ल त्यो चाहिँ समातिएको भन्न मिल्छ, यसलाई त प्रतिशोध भन्छ हजुर, मैले चाहिँ हजुरलाई एकछिनको लागि आरोप लगाए अनि दुई दिनको लागि थुनामा राखेँ भोलि प्रमाणित भएन बाहिर निस्क्यो भने यसलाई चाहिँ प्रतिशोध भन्छ, यसलाई चाहिँ खराब झ्याप भन्दैन हजुरको भाषामा,
1: सम्पत्ति शुद्धिकरणका मुद्दाहरू चल्दैछन् होइन, देश त ग्रे लिस्टमा जाने तयारीमा कालो सूचीमा पर्ने खतरा छ नि त, देश त
0: चल्नुपर्छ सम्पत्ति शुद्धिकरणको केस चल्नुपर्छ, तर हजुरले जुन यो कालो सूचीको कुरा गर्नुभएको छ नि आज देश हजुरले देखिराख्नु भएको छ एफएटीएफको टिम आएर यहाँ हाम्रो ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ, त्यो विषयमा
1: सात महिनाभित्र राम्रो परफर्मेन्स दिन सकेन भने देश चाहिँ कालो सूचीमा जाँदैछ,
0: आज हजुरले चाहिँ डिलिभरको कुरा गरिराख्नु भएको छ, डिलिभरको कुरा गर्दै गर्दा बजेट बनाउँदाखेरि हामीसित बजेट हुनु पर्यो, हामीसित चाहिँ त्यो रकम हुनु आर्थिक स्रोत हुनु पर्यो, त्यो नभएको कारण हामीले बजेटलाई चाहिँ भने जस्तो डिलिभरी गर्न सकिरहेको छैनौँ, हामीले चाहिँ अहिले त्यो एफएटिएफले चाहिँ ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ, ब्ल्याक लिस्टमा भएको देशले कसरी चाहिँ यो देशको अर्थतन्त्रलाई अगाडि
1: बढाउँछ, तिमीहरूको काम सन्तोषजनक भएन अबको सात महिनाभित्र काम सन्तोषजनक भएन भने तिमीहरू कालो सूचीमा जान्छौ भनिसकेका छौ,
0: त्यसै कारणले सर यसमा हामीले यसमा एकदमै आक्रामक शैलीमा एग्रेसिभ भएर आफ्नो मनमानी ढंगले चल्नुभन्दा यो अहिले संकटमा भएको बेलामा समग्र रूपले विशेष गरी दुई तिहाई बहुमत पाएको सरकार र तपाईँलाई चाहिँ राम्रो काममा सहयोग दिन तयार रहेको विपक्ष रहेको बेलामा सबैजना सल्लाह गरेर सबैजनाले राम्रो परामर्श गरेर यो देशलाई यो संकटबाट बाहिर निकाल्नुपर्छ, आर्थिक संकट मात्र होइन लोकतान्त्रिक यो देशको सार्वभौम सत्ता यी सबै कुरालाई चाहिँ हामीले एकजुट भएर अगाडि जानुपर्छ, हाम्रो कुरा त्यही हो संसदमा, हाम्रो मागै त्यही हो, हामीले सिरप सम्मान्य प्रधानमन्त्रीजीको अनुहार देख्नको लागि संसदमा आउनुपर्छ भनेको होइन, हामीले यही संकटको बेलामा हजुरहरूले गरेको प्रत्येक राम्रो काममा हाम्रो चाहिँ सहयोग रहनेछ भइरहेको बेलामा यही बेलामा चाहिँ सबैजनाले परामर्श गरेर त्यो संकटबाट बाहिर जाउँ भनेर छलफलकै लागि नै यो विषयहरू उठाएको छ, यति
1: मान्यज्यू यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
0: धन्यवाद
1: हुनुहुन्थ्यो नेपाली कंग्रेसका सांसद सन्दीप राणाले, श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु,
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं,
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
5: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
3: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी चार दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560956996
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के के छ के
7: तर महँगो होला नि
6: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
8: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
9: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414411 मोबाइल 98562938 र 98028222938
10: हप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
11: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
10: मैले तिम्रो लागि भनेर चन्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
11: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
10: पुराना गरगहना सँग नयाँ साथ फेर
11: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ
10: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98562692099
12: ए बुढा गहना किनिन्छु भन्नु भएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
13: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
14: पुराना सुनसँग नयाँ गहना साथ नसकिने
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
14: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
15: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
16: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
17: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
16: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
17: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
16: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गुबु बसपार पछाडिपट्टि
17: हजुर काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
15: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
16: होटल टाइटेनिक गङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
17: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
16: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
17: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो
7: विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
18: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
18: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल
19: होइन कति पुन मोबाइल भन्दै कराएको
18: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
19: कहाँ छ पुन मोबाइल
18: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
7: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
18: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
7: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400
20: घटनाक्रमसित जोडिएर केही विविधता छ
1: होइन पार्टी नेतृत्वप्रति त निकै ठुलो आलोचना भयो नि त अहिले होइन पार्टी नेतृत्व चाहिँ अब परिवर्तन गर्नुपर्छ 11 अधिवेशनबाट आएको नेतृत्वले राम्रो गर्न सकेन जनताले पत्याउन सकेनन् अब नयाँ लिडरसिप अगाडि बढ्नुपर्छ भनेर त आयो नि त आवाजहरू उठिरहेछ नि अहिले पनि
20: होइन त्यो बाहिर उठेको जे आवाज छ त्यसलाई व्यवस्थित गर्ने निकाय पनि पार्टीको बैठक हो पार्टीको बैठक बस्दै गर्दा पार्टीका बैठकबाट जे विविधता बाहिर देखिएको छ त्यसलाई एउटै मत बनाएर पार्टी एकताबद्ध भएर अगाडि बढ्छ
1: होइन भनेको मतलब चाहिँ अहिलेको नेतृत्वले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ यसमा चाहिँ अब पुनर्विचार हुँदैन यसमा चाहिँ करेक्सन हुँदैन अब अपरेसन हुँदैन पार्टीमा बिरामी छ नि त पार्टी अहिले
20: होइन अब त्यो मैले त्यसरी त पार्टीभित्र अहिले भर्खर कुरा भइरहेछ भन्ने लाग्दैन होइन पार्टीका नेतृत्वसित जोडिएका विधि छन् प्रक्रिया छन् हामी विधि प्रक्रियाबाटै नेतृत्व छानेर आएका हौ तसर्थ आफूलाई लागेका कुराहरू पहिले पार्टीको कमिटीमा राख्ने कुरा हो कमिटीको बैठक आह्वान भइरहँदा हाम्रो पार्टीका सदस्यहरूले कमिटीमा आफ्ना कुरा राख्नुहुन्छ मैले फेरि दोहोऱ्याएर भन्छु त्यो कमिटिको बैठकको बहुमत सदस्य मात्र होइन सर्वसम्मतिबाटै हामीले जे निर्णय गर्छौ सर्वसम्मतिबाटै निर्णय गरेर अगाडि बढ्छौ
1: अब यो जस्तो उहाँको भण्डारीजीको जुन पुनर् इन्क्रिज छ जहाँ चाहिँ सदस्यता नवीकरण भएको छ यसले चाहिँ सुगो वामपन्थी एकतालाई एकजुट बनाउनका निम्ति उहाँको सदस्यता नवीकरण भएको वा चाहिँ अन्य कुनै कुटिल चालका निम्ति चाहिँ उहाँलाई अहिले इन्ट्री दिएको त्यतिखेर त निकै विवाद भएको थियो नि त उहाँ अब सम्मानित पदमा पुगेको व्यक्ति सम्मानित भएर बस्नुपर्छ उहाँ चाहिँ पार्टीमा फर्किनु हुँदैन सदस्यता नवीकरण गर्नु हुँदैन उहाँलाई हामीले धेरै पटक सम्मान गरिसक्यौं भन्ने आवाज उठ्दै गर्दाखेरि अन्ततोगत नवीकरण भयो सक्रिय राजनीतिमा त आउनुभयो उहाँ फर्किनुभयो
20: होइन पूर्व राष्ट्रपतिज्यूको सदस्यतासित जोडिएर आज अनुमानका आधारमा जे चर्चा परिचर्चा भएका छन् यी सबै अनुमानै हुन् अनुमान भनेको कहिले मिल्न पनि सक्छ कहिले नमिल्न पनि सक्छ कुनै संस्थामा छलफल भएर संस्थाले अब यसो गरौं भनेर अगाडि बढेको भएदेखि तपाईँका प्रश्नहरू ठिक हुन् तपाईँहरूले के सोचेर यस्तो गरेको भनेर प्रश्न गर्ने कुरा अहिले संस्थाको निर्णय के हो भन्दा उहाँको सदस्यतालाई अब निरन्तरता दिने अथवा जोड्ने सदस्यता कायम गरिदिने भन्ने कुरा मात्रै अहिले पार्टीको निर्णय हो उहाँको जिम्मेवारी के हुन्छ उहाँलाई कसरी परिचालित गर्छ पार्टीले कसरी उहाँको क्षमता योग्यताको उपयोग गर्छ भन्ने कुरा यो पार्टीका विषय हुन् त्यो बाँकी नै छ त्यो हाम्रो आन्तरिक मामला हो त्यसैले अहिले बाहिर भएका चर्चा परिचर्चा अनुमानका चर्चा परिचर्चा नै हुन् अब अनुमानमा आधारित भएर आएका कुरामा अहिले म जोडिएर छलफल गरेर मेरा कुरा भन्नुपर्छ भन्ने लाग्दैन
1: होइन हरियालजी संसदमा त प्रधानमन्त्री देख्न गाह्रो भयो नि त तपाईँहरूलाई के भएको यस्तो प्रधानमन्त्रीको उपस्थित नै रहँदैन सभामुखले रुलिङ पनि गर्न सक्नु हुँदैन तपाईँहरू प्रधानमन्त्री खोज्या खोजे उहाँ चाहिँ अटेर गरे गरे के भएको छ आज
20: अब सम्माननीय प्रधानमन्त्रीज्यू र अब हाम्रो सम्माननीय सभामुखका बीचमा के कुरा मिलिरहेको छैन मैले पनि बुझिरहेको छैन यो त यस्ता खालका कुरा त हिस्ट्रीमै भएको थिएन पहिलो पटक भइरहेछ हामीले बुझेको कुरा के हो भन्नु होला भने लोकतन्त्रको मूल आत्मा भनेको संविधानको सर्वोच्चता हो अब कानूनको शासन र संसदको गरिमा यो लोकतन्त्रको एउटा मूल मर्म हो त तर आज विडम्बना के छ भन्नु होला भने कार्यपालिका स्वयंले कानून र नियमावलीमा जे चिज स्पष्ट छ नि जे चिज गर्नुपर्ने छ भनेर कानूनले नियमावलीले स्पष्ट गरेका कुरालाई पनि अनादर गर्ने काम भइरहेछ। यसमा हामी गम्भीरै भएका छौँ किन यस्तो स्पष्ट हुँदाहुँदै कानूनले स्पष्ट बोल्दा बोल्दै पनि यसलाई पालना गर्ने कुरामा हिचकिचाइरहेको होला भन्ने कुरामा हामी आफै पनि आश्चर्यचकित छौँ, गम्भीर भएका छौँ। तसर्थ हामीले पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको मार्फत भनेको कुरा के भने संसदलाई नजरअन्दाज गरेर संसद चलाउन खोज्नु राम्रो कुरा होइन, त्यो जनमतको सम्मान होइन, जनमतको अपमान हो। त्यसैले संसदलाई नजरअन्दाज गरेर जनमतलाई अपमान गर्ने काम नगर्नु। यो देशमा कानून भन्दा माथि आजका नीतिसम्म कोही पनि छैन, त्यसैले मैले कानून मान्दिन भनेर पनि नभन्नुहोस्। कानूनको परिधिभित्रै रहेर आफूले गर्न खोजेका उन्नत खालका कामहरू कानूनै भित्र बसेर गर्ने हो, कानून भन्दा बाहिरबाट गर्न मिल्दैन। त्यसैले एउटा कुरा, दोस्रो कुरा, लोकतन्त्रमा जवाबदेहिता हुन्छ। आज लोकतान्त्रिक राज्य व्यवस्थालाई हामीले स्वीकार गरेर अगाडि बढाइसकेपछि त्यस प्रतिको जवाबदेहिता, लोकतन्त्रमा पदीय जवाबदेहिताको कुरा हुन्छ। त्यसैले तपाईँले यो कुरालाई पालना गर्नुहोस् भन्ने कुरा हाम्रो कुरा हो। तर अटेरी भइरहेछ, बारम्बार यति धेरै प्रश्न

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चा विरूद्ध मुद्दा चलाउन सिफारिश आएको छ। यस्तै जावलाफिल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचन लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूको अनुसार विभागले अनुसन्धान प्रतिवेदन वैशाख 2 साता नै बुझाएको हो। प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीको भनाइ छ। अध्ययन लगभग सकिएको छ, सायद अर्को साता मुद्दा दायर हुन्छ। अध्ययनमा संलग्न एक अधिकारीले भने बीमा धितोपत्र र सेयर कारोबार सम्बन्धी कानून विपरीत कसुर गरेकोमा आरोपित विरूद्ध 2 देखि 10 वर्षसम्म कैद, बिगो बमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गर्ने तयारी छ। विभागले सुलभलाई 21 चैत्र, भट्टलाई त्यसको 2 दिन अघि 19 चैतमा पक्राउ गरेको थियो। सुलभका बुबा समेत रहनुभएका शंकर ग्रुपका अध्यक्ष शंकर भने 20 चैतमा पक्राउ पर्नुभएको थियो। 2 दिन हिरासतमा राखेर शंकरलाई विभागले हाजिरी जमानीमा छाडेको थियो। भट्ट र सुलभ हिरासतमा हुनुहुन्छ। गोल्छालाई पनि पक्राउ गरेर अनुसन्धान शुरू गरिएको थियो, तर सर्वोच्च अदालतको आदेशले उहाँ रिहा भइसक्नु भएको छ। अन्य आरोपित फरार छन्। विभागका अनुसार यो समूहले हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीबाट करिब 3 अर्ब 73 करोड़ रूपियाँ गैरकानूनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीमा शेयर खरिद गरेको पाइएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख एवं सह न्यायाधिवक्ता सोमाकान्त भण्डारीले विभागबाट अनुसन्धान प्रतिवेदन आएको र प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताउनुभयो। विभागले ककसलाई मुद्दा चलाउन विभागबाट सिफारिश गरेको छ भन्ने विषय भने उहाँले बताउन चाहनु भएन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले हिजो 7 प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्रचार गर्दै विद्युतीय सवारी सार्वजनिक सवारी साधन समेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाई उत्पन्न भएको उल्लेख छ। इन्धनको बढ़दो मूल्य र सवारीको अत्याधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय पुगेको विभागले जनाएको छ। विभागले यो निर्णय सवारी तथा यातायात व्यवस्था 2049 दफा 24 उपदफा 3 टेकेर गरेको जनाएको छ। उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बिहान 11 बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेताहरूको कार्यविभाजन हुने उहाँले बताउनुभयो। गत मक्सिरमा सम्पन्न पार्टीको 11 औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो। उहाँको मधेस सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन हुनुहुन्छ। उहाँलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भन्नुभएको थियो। यद्यपि राजीनामा नदिएपछि बर्खास्त गरेर नयाँ मन्त्री नियुक्तितिर मुख्यमन्त्री यादव लाग्नु भएको जनाइएको छ। गण्डकी प्रदेश सरकारका निकायको बेरुजु बढ़दै गएको छ। आर्थिक वर्ष 81-82 59,50,19,000 थप भई प्रदेशको अध्यावधिक बेरुजु 2,83,38,95,000 पुगेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार गण्डकी प्रदेश मार्फतका 159 मन्त्रालय निकाय 21 समिति तथा अन्य संस्था गरी गत वर्ष 41,45,81,32,000 लेखा परीक्षण गरिएको थियो। महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख दिलीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन बिहिबार पेश गरेको छ। नायब महालेखा परीक्षक श्याम प्रसाद भण्डारीले आर्थिक वर्ष 81-82 आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो। प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउँदै सुशासन कायम गर्न कानूनको पालना र विधि अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले महालेखा परीक्षक कार्यालयले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउँदै सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न सम्बन्धित निकायलाई सजग गराउँदै आएकोमा धन्यवाद दिनुभयो। नेकपा एमाले गण्डकी प्रदेश संसद दलले नयाँ पदाधिकारी चयन गरेको छ। संसद दलका नेता खगराज अधिकारीले हिजो विधान अनुसार उपनेता प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो। एमाले दलको उपनेतामा लीलबहादुर थापालाई जिम्मेवारी दिएको छ। यसै गरी प्रमुख सचेतकमा देवका पहाड़ी र सचेतकमा भक्तबहादुर कुंवर नियुक्त हुनुभएको छ। यसैगरी सचेतक रहनुभएकी पहाड़ीलाई एमाले प्रमुख सचेतकको जिम्मेवारी सुम्पेको हो। तत्कालीन प्रमुख सचेतक गोविन्दबहादुर नेपाली मन्त्री बनेपछि शपथ खाली थियो। संसद दलको विधानले दिएको अधिकार प्रयोग गरी नयाँ जिम्मेवारी बाँडफाँड गरिएको नेता अधिकारीले भन्नुभयो। रिक्त पदमा नयाँ नियुक्ति गरी संसदीय दललाई पूर्णता दिएको अधिकारीले बताउनुभयो। प्रदेशसभामा दलको भूमिकालाई थप प्रभावकारी बनाउन सरकारसँगको समन्वयलाई मजबूत बनाउन नयाँ टीम बनाइएको एमाले जनाएको छ। नेपाली कांग्रेसभित्र नेतृत्व क्रियाशील सदस्यता र आगामी महाधिवेशनको तयारीलाई लिएर आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। यस्तो बेला गण्डकी प्रदेशमा सत्ता इतर समूहले नेपाली कांग्रेस वृहत्तर एकता र भावी कार्यदिशा नामक प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ। भेलाबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा जेठ 9 गते पोखराको न्यूरोडस्थित दीपसागर होटलमा भेला डाकिएको जानकारी दियो। विशेष महाधिवेशन मार्फत गगन थापा सभापति बनेपछि पार्टीभित्र पूर्व सभापति शेरबहादुर देव निकट समूहले समानान्तर राजनैतिक गतिविधि बढ़ाउँदैछन्। उक्त समूहले विभिन्न ठाउँमा सम्पर्क कार्य खोल्ने समानान्तर संरचना निर्माण गर्ने तथा संगठनात्मक प्रभाव विस्तार गर्ने प्रयास गरेको आरोप कांग्रेसभित्रै लाग्दै आएको छ। पत्रकार सम्मेलनमा कांग्रेस गण्डकी प्रदेश उपसभापति मेघलाल श्रेष्ठले पार्टीभित्र विचार र बहसको संस्कृति जगाउन भेला आयोजना गरिएको दावी गर्नुभयो। उहाँले कुनै पार्टी फुटाउने अभियान नभई आगामी महाधिवेशन केन्द्रित वैचारिक छलफल भएको बताउनुभयो। तनहुँ र कास्कीको सिमानामा निर्माण गरिएको 22 मेगावाटको सेतीखोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरू गरेको छ। आयोजनाको सिभिल हाइड्रो मेकानिकल तथा ट्रान्समिशन लाइन निर्माणको सम्पूर्ण काम सकिएर अहिले यान्त्रिक परीक्षण काम भइरहेको आयोजना प्रमुख उज्जवल रेग्मीले जानकारी दिनुभयो। पोखरा महानगरपालिका नम्बर 33 पुणिटार र तनहुँको शुक्ला गण्डकी नगरपालिका नम्बर 2 कोत्रेको सिमानामा रहेको जलविद्युत आयोजनाको निर्माण कार्य सकिएसँगै परीक्षण उत्पादन शुरू गरिएको हो। परीक्षणको क्रममा ड्याम तथा पावरसबाट नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ़न सक्ने भएकोले परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिन आयोजना प्रमुख रेग्मीले आग्रह गर्नुभयो। उहाँले परीक्षण अवधिमा नदी किनारमा नजान नदीजन्य पदार्थको उत्खनन नदी तर्ने पौडी खेल्ने माछा माने वा पशु चौपाया चराउने कार्य नगर्न र बाल बालिकाहरूलाई नदी किनारमा जान नदिन आग्रह गर्नुभयो। उत्पादित बिजुली लेखनाथ दमौली 132 केभी प्रसारण लाइनमा जोड़िएको हुँदा कोत्रेदेखि एकलेखेपसम्मका टावरहरू पर नजान पनि उहाँले अपील गर्नुभयो। परीक्षण क्रममा कहिलेकाहीँ बढ़ी भोल्टेज वा अन्य कुनै कारणले टावरमा करेन्ट प्रभाव हुन सक्छ। उहाँले भन्नुभयो त्यसैले टावर नजिक नगई सहयोग गरिदिनुहोला। उत्पादित बिजुली पुँडी टावरमा निर्मित सब स्टेशन मार्फत 1.5 किलोमिटर पर रहेको लेखनाथ दमौली 132 केभी प्रसारण लाइनको टावर नम्बर 56 राष्ट्रिय प्रसारणमा जोड़िएको छ। मुसे टुडामा बाँध निर्माण गरी सेती नदीको पानी 3,200 मिटर लामो भूमिगत सुरुङ मार्फत ल्याएर 68 मिटर उचाइबाट पुँडी टावरमा रहेको पावर हाउसमा खसालेर विद्युत उत्पादन गरिएको हो। पाइप मार्फत लगिएको पानी पावर हाउसमा रहने 11.5 मेगावाट क्षमताका 2 वटा टर्बाइनमा खसालिएको छ। सो आयोजना नदी जल प्रभावमा आधारित छ। 2078 वैशाखमा एमए कन्स्ट्रक्सन प्रणालीले आयोजना निर्माणको थालनी गरेको थियो। आयोजनाको 5,20,000,000 अनुमानित लागत रहेको छ। सो परियोजना निर्माण सम्पन्न भएसँगै पोखराको वडा नम्बर 29-30 र 33 को तिक्लाङ र मुसी टुडा क्षेत्र में ड्याम बनेको छ। सांस्कृतिक विविधता को विश्व दिवस के अवसर में हिजो शुक्लागंडी 5 सेरा टोल में रहकर ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल का विद्यार्थी विविध सांस्कृतिक कार्यक्रम कर विद्यार्थी आफ्नो समुदाय को वेशभूषा झल्कने पोशाक लगाए संस्कृति झल्कने विविध कार्यक्रम में सहभागी भए। उनीहरूले गुरूङ मगर नेवार लगायत का समुदाय का परिकार समेत ल्याएर प्रदर्शन गरेका थिए। विद्यालयले विगत 3 वर्षदेखि दिवसलाई मनाउँदै आएको प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिनुभयो। यस्तो कार्यक्रमले धर्म संस्कार जात जाति बीचको एकता र सहयोगलाई थप मजबूत बनाउने उहाँको विश्वास छ। संयुक्त राष्ट्र संघको महासभाले मे 21 संवाद र विकासका लागि सांस्कृतिक विविधताका लागि विश्व दिवस घोषणा गरेको थियो। तनहुँको शुक्लागण्डकी 5 झरौटामा रहेको शिव पाञ्चायन मन्दिरमा पुरूषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञ आयोजना हुने भएको छ। मन्दिर समर्थन समितिले आगामी जेठ 13 गतेदेखि 17 गतेसम्म सत्संग ज्ञान महायज्ञ 2083 गर्ने हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो। सत्संग ज्ञान यज्ञमा आचार्य पूज्य श्रीराम पौडेल प्रमुख वाचकको रूपमा रहनुहुनेछ। जेठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्म्य श्रवण गरी यथाशक्य दान गरेमा यस लोकमा भोग र परलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष केशव राज अधिकारीले बताउनुभयो। उहाँले सत्संगमा सहभागी भई सत मार्गमा डोर्याई जीवन सार्थक तुल्याउनु हुन सबैलाई अनुरोध गर्नुभयो। समितिका उपाध्यक्ष धर्मराज पौडेले जेठ 13 गते बिहान रूद्राभिषेक तथा कलश यात्रा बोलपत्र अर्पण तथा आरती सँगै ज्ञान यज्ञ उद्घाटन र कथा प्रवचन गरिने जानकारी दिनुभयो। साथै 17 गतेसम्म रूद्राभिषेक बेलपत्र अर्पण तथा एवं कथा प्रवचन र साँझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको छ। समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरे भजन उपसमिति संयोजक उमाकान्त ढकाल सहसचिव निर्जला आर्य लगायतले बोल्नु भएको थियो। गण्डकी मेडिकल कलेजमा डाक्टर शंकर बरालको नेतृत्वमा पेट तथा कलेज रोग विशेषज्ञको टोलीले बिना अपरेशन पित्त नलीको ढुङ्गा निकाल्ने ईआरसीपी सेवा शुरू गरेको छ। यो सेवाले पेट नचेरिकन मुखबाट ड्युडिनोस्कोपी मार्फत पित्त नली र प्यानक्रियाज नलीका समस्या समाधान गर्ने आधुनिक उपचार प्रविधि प्रदान गर्छ। डाक्टर बरालका अनुसार ईआरसीपी सेवाले जन्डिस भएका बिरामी पित्त नली र प्यानक्रियाज क्यान्सरका बिरामी साथै पित्त नली साँगुरिएको समस्या भएका बिरामीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउँछ। यसले पहिले जस्तो ठूलो शल्यक्रियाको आवश्यकता कम गरी बिरामीको आराम र स्वास्थ्य दुवैमा सुधार ल्याउनेछ। बेनी नगरपालिका 4 राक्सेको सिंगा तातो पानीमा प्रहरी चौकीको भवन बनेको छ। 3,51,73,149 रूपियाँको लागतमा 2 तले भवन बनेको मेगदीका प्रहरी प्रमुख प्रहरी न्याय उपेक्षक सूर्यबहादुर थापाले बताउनुभयो। भवनको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जीशीले उद्घाटन गर्नुभयो। प्रहरीको आन्तरिक बजेटबाट 10,50,000 र तातोपानी कुण्ड व्यवस्थापन समितिबाट 4,25,000 गरी कुल 14,75,000 2 रूपियाँ जग्गा खरिद गरिएको थियो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका इन्जिनियर प्रहरी नायब उपेक्षक चिरञ्जीवी प्रताप महतोका अनुसार भवनमा कार्य प्रशासन शाखा महिला पुरूष तुना कक्ष संचार कक्ष भान्सा ब्यारेक शयन कक्षहरू छन्। सिंगा तातोपानीमा प्रहरी चौकी स्थापनाको यकिन तथ्याङ्क नभए पनि 2057 सालमा जिल्ला प्रहरीमा मर्ज गरिएको थियो भने 2063 पुनः तातोपानीमा स्थापना भएको थियो। स्थापनाकालदेखि नै सिंगा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो। आज कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानहरूमा मधेश प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। खेल समाचार काबा सेन्टर एसियन भलिबल एसोसिएशन महिला भलिबल च्याम्पियनशीप आज शुरू हुँदैछ। नेपालले पहिलो खेल आज भारतसँग खेल्नेछ। आजै अर्को खेलमा किर्गिस्तान र मालदिव्स तथा इरान र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ। 15 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुनेछ। नेपाली खेलकुदमा पछिल्लो समय महिला भलिबल टोलीले नयाँ आशा र उत्साह जगाइरहेको छ। राष्ट्रिय खेलको मान्यता पाएको भलिबलमा महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता उत्साहजनक छ। समूह एमा नेपाल र भारत सहित किर्गिस्तान र मालदिव्स रहँदा समूह बीमा इरान र बंगलादेश सहित कजाकिस्तान र श्रीलंका छन्। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460 26 617 र 98 1 61 38 981।
8: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक सान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहु। थप जानकारीको लागि सम्पर्क 0 65 414 184, 98 562 210 र 98 562 345। निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678161887।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
11: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98460261268
11: 98560268।
14: With mission into the future of learning.
15: Diamond Mavi Talsukko Bharna Sambandhi Suchana.
14: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchok Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
15: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
14: कम वान्स विजिट द डिफरेंट
15: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 सालचो कास्की, फोन 0615631146 98560361।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
8: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
18: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
19: तर महँगो होला नि?
18: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
20: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
21: 12 अल्मुनियम अब युपिभीसीको साथमा।
20: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
21: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98560229338 र 98028229338।
0: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
19: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, धुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
22: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
23: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
22: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
23: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
22: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
19: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुक्लागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
22: बरेली टेलर्स, धुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9841680029। दमौली शाखाको लागि सम्पर्क 9807613425।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
25: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो।
26: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
24: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
27: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
29: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार।
28: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856620630।
27: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
30: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
31: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
30: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
31: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
30: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
31: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
30: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
31: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
30: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
31: र मोबाइल नम्बर 9855380385।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
1: मोबाइल 9856055770।
4: It's New Galaxy Time.
5: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
4: संस्थाका विशेषताहरू:
5: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
4: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
5: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
4: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
5: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
4: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
5: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: विस्तृत जानकारीका लागि
5: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
4: नदीपुर पोखरा।
5: फोन 0615702110 र 5853077।
4: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
6: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
6: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
6: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ।

0: शुक्लागन्ध के एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा, अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0565702439, मोबाइल 98560363636।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560 62 827 र 98644 35 031।
12: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
14: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
15: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्, डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
16: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ।
15: त्यसो नभने मरि म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
17: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
9: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
17: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 9855338778 9481656858
18: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 0615707718, 9843632836, 9556022099।
19: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
22: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
24: सम्पर्क 0564142121, मोबाइल 9856035921।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
0: शुक्ला गण्डकी एफएम 97.6।
5: तपाईँको आजको राशिफल।
16: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
5: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
16: तपाईँको गाउँघर, टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
5: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

0: तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
2: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0565702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625239।
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
7: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
8: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
7: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
8: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
7: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
1: फोन 0564140056, मोबाइल 9855363412 र 9866080615।
8: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
9: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसएमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
10: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
8: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
11: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
8: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
11: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
12: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
8: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: प्रसन्न, होमवर्क देखाऊ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633484 र 9560607988।
3: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्र बिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
4: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
5: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 9560534497 र 9560344585 सम्पर्क गर्नुहोस्।
6: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
7: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694543।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706076, मोबाइल 9856062676।
3: ज्ञान बगैचा इङ्लिश बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
11: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
3: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
11: हाम्रा विशेषताहरू
3: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभव अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
11: पुस्तकालयको व्यवस्था,
3: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
11: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
3: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
11: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
3: थप जानकारीको लागि ज्ञान बगैँचा इङ्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712928 र 98506001.

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862243993 र 9862283073।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
4: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 9562938 र 9802822938।
6: With mission into the future of learning.
7: Diamond Mavi Talsukko Bharna Sambandhi Suchana.
6: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kakshya 11 Ko Bharna Khuleko Jankari Garaincha.

0: का फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
1: होइन कति पुन मोबाइल भन्दै कराएको
0: दुई गुणामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
1: कहाँ छ पुन मोबाइल
0: यही दुई गुणामा तरकारी पसलको आधैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ल गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
2: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
9: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्टोक
9: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
11: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना
12: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 को लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो
11: पढाइ हुने विषयहरू
12: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ
11: फारम बुझाउने अन्तिम मिति
12: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म
11: अन्य जानकारीको लागि
12: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला सम्पर्क फोन नम्बर 061582798 र 583507 हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ
13: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
14: पण्डित महादर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
15: ओमकार
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार
14: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
14: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
17: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
18: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
17: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
18: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
17: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
19: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
15: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9845080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
20: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
21: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
20: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
21: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
20: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 9678861887।
22: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
23: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
22: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
23: विज्ञान सँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
22: सम्पर्क
23: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
22: फोन नम्बर 0161578053 र 5255715।
24: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
25: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
24: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
25: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
24: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.

यात्रीहरूको सुझाव विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता सुदूरपश्चिम बाहेकका अरू प्रदेशमा वर्षा पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ बढ़दो वायु प्रदूषण ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ सार्वजनिक तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण सवारीको चाप सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आठ पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो भेटका क्रममा मञ्चमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ बजेट निर्माणमा पूर्व अर्थमन्त्री सँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार राजस्वको यथार्थ लक्ष्य खर्च कटौती निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन सुझाव दिनुभएको छ पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो यसै गरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्नेमा जोड़ दिनुभयो पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो यसै गरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो

0: भयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बूढ़ी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीति प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन पर्ने सुझाव दिएका छन्। काठमाण्डु उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति र बिहान हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसे, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीको पहाड़ी र तराई भेगमा भने तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा केही दिन वर्षा र बदलीको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्ज। अब थप खबरहरू। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। मधेस प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर 3 दलको नयाँ सरकार गठन भएको हो। जहाजभित्र कफी पोकिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रूपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप 20,00,000 रूपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभयो। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। अब विदेशको खबर। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत अफ्रिका मञ्च शिखर सम्मेलन मे 28-31 नयाँ दिल्लीमा हुने तय भएको थियो। भारतले अफ्रिका सीडीसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण 15,000 भन्दा धेरैको ज्यान गइसकेको छ। कंगोमा 17 पटकको इबोला प्रकोपबाट करिब 600 संक्रमित भएको र 139 जनाको ज्यान गएको आशंका गरिएको छ। दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले कंगो, छिमेकी युगाण्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन भनेको छ। अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन भने दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। आईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। दोस्रो रंगशालाको कबड हलमा हुने प्रतियोगितामा नेपाल निरुत्ता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिनेछ। 14-सदस्यीय टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। रीमा कुवर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन्। त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढा मगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्दर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले केही बेर पछि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल भने टाई भएको थियो। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, सुदूरपश्चिम बाहेक अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित, विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई, र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565935921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: yes, Yamaha.
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 70290, मोबाइल नम्बर 98460 81457 र 98136 26032।
14: स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141194, मोबाइल 98560 20630।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाडा।
20: परिवर्तनसँग नयाँ साटफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
21: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
22: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
23: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
24: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
25: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
24: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
26: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
25: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
27: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
26: ओम एम आभूषण सुनचाँदी दोकान।
24: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460769246, 98058008।
28: शुक्ला गण्डकी FM 97.6।
29: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
30: मन्जिङ सन्तिने वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम बेसिका भाका।
29: कार्यक्रम गाम बेसिका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर प्रस्तुत भइसकेकी छु मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी शुक्रबारको बसाइमा रहेका छौं। शुक्रबारको बसाइमा मेरै रोजिमा रहेका विविध सुमधुर लोकवार्तालाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको भूषण सुन चाँदी पसल दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश डिजाइनका गरगनाहरू, राशनसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुन चाँदी पसलमा गएर ढुक्कको साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandagi.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो राम्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज विशेष मेरो विषयमा रहेका विविध सुमधुर लोकवार्ताहरू बज्नेछन्। पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक संगीतको श्री स्वरूप चोली तुनामा भन्ने सुमधुर वाकलाई स्थान दिन्छु। खेम सेन्चुरी र रचना रिमलका आवाजमा रहेको छ भने शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको छ। यति बेला क्रममा कार्यक्रममा पहिलो लोक संगीतको श्री स्वरूप स्वीकार्नुहोस्।

तपाईँको माझमा स्थान दिइसके खेम सेन्चुरी र रचना रिमालको आवाजमा रहेको थियो भने लय शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको थियो। तपाईँको माझमा स्थान दिइसके फेरि अर्को सुमधुर भागलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ सागर आले मगर र रिना केसीको, अनि यसमा अन्य साथीहरूको पनि आवाज रहेको छ प्रशान्त तामाङ, दिवस थापा मगर, बट्टी थापा मगर र रितिका शेर्पालीको यसमा पनि आवाज रहेको छ भने लय शब्द श्रीमनको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यस सुमधुर भाग।

हजुर छुकछुके रेलैमा यसो मधुर भाकलाई मैले कार्यक्रममा स्थान दिइसके सागर आले मगर र रिना केसीको आवाज परेको थियो अन्य साथीहरू पनि यसमा आवाज परेको थियो लय शब्द श्रीमनको रहेको थियो तपाईँहरूको माझमा स्थान दिइसके कि छु पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ आज यिनै सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिनेछु कि कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तिम्रै माया लाउँछ नि भनिरहेको छ यसमा आवाज रहेको छ राजु परियार र सुन्ता बुढा छेत्रीको आवाजमा रहेको छ भन्ने लय शब्द कस्तो पन्तको रहेको छ यस्तो मधुर भाका स्वीकार्नुहोस्

हजुर, सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिइसकेकी छु। राजु परिया र सुन्दरबुढा छेत्रीको आवाजमा रहेको थियो भने सुन्दर कस्तो पन्तको रहेको थियो, तपाईँहरूको माझमा स्थान दिइसके तिम्रै माया लाउँछ नि भनिरहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुगला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका। आज हामी रहेका छौं शुक्रबारको बसाइमा। शुक्रबारको बसाइमा तपाईँको माझमा मेरै रोजामा रहेका बीबी सुमधुर लुक भाकालाई कार्यक्रममा स्थान दिइराखेकी छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको वेनाभूषण सुनसादी पसलले दिलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा लसनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनसादी पसलमा गएर दुःखका साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला। गरगनाहरू आवश्यक परेको छ भने यही होइन दुलेगोड़ाको भीमसेन मन्दिर भएको गल्लीबाट भित्र छिर्नुभयो भने बायाँपट्टि ठूलो ठूलो अक्षरमा ओमेन आभूषण उद्योग लेखिएको छ। त्यहाँ गएर तपाईँ गरगनाको बारेमा जानकारी

किन र कारोबारहरू चाहिँ गर्न सक्नेछ भन्दै यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु। तिमी त मेरो परा न हौ भनिरहेको छ। यसमा आवाज रहेको छ तिलक बस्नेत र देवी घरतीको, लय सदा तिलक बस्नेतको रहेको छ। यो सुमधुरबाट स्वीकार्नुहोस्।

हजुर, सुमधुरमा मन्तपालको माछा राखिसकेकी छु। तिमी त मेरो पराना हौ भनि रहेको थियो तिलक बस्नेत र देवी घरतीको आवाजमा रहेको थियो भने लय सद तिलक बस्नेतकै रहेको थियो। आज भने यिनै सुमधुर लोकबाकारलाई कार्यक्रममा स्थान दिँदै पनि कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यदि जेलसम्म सुने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसादी पसललाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मन पात्र हाम्रो नेपाली पात्र एप्स हामीले हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै तपाईँहरूको माझमा जुनको हाँसो भनिरहेको छ राजु गुरूङ र दीपिका बयम्बु मगरको आवाजमा रहेको छ भने लय शब्द राजु गुरूङकै रहेको छ। अन्तिममा जाँदा जाँदै यसको मधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि मिला हुन्छु। तपाईँको बाँकी बस्छु भने सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz।

मेगाहर्जको ध्वनि तरंगसँग इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनुहुने भएको छ। विश्वासको मत लिन आज दिउँसो 1 बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। जनमत पार्टीले गत वैशाख 21 गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ 1 गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो, तर आफ्नै पार्टी कंग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए। विश्वासको मत लिने पूर्व संध्यामा मधेसको सत्ता समीकरण पनि परिवर्तन भएको छ। जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई इन्ट्री गराइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग सांसदहरूले आज सामूहिक रूपमा भेटघाट तथा छलफल गर्ने भएका छन्। पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सल्लाह सुझावको आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको बताउनु भएको हो। सोही क्रममा शुक्रबारै कोशी र मध्य प्रदेशका सांसदहरूसँग छलफल हुने उहाँको भनाइ छ। कोशीका सांसदहरूसँग शुक्रबार बिहान 11 बजेदेखि 1 बजेसम्म र मधेसका सांसदहरूसँग शुक्रबार दिउँसो 1 देखि 3:30 बजेसम्म छलफल हुने भएको छ। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने आधारसहित निरन्तर बैठक अवरोध गरिरहेको समयमा सभापति लामिछानेले पार्टीका सांसदहरूसँग सामूहिक छलफल गर्न लाग्नु भएको हो। बजेटको पूर्व संध्यामा हुने सोही छलफलमा सांसदहरूले आफ्ना क्षेत्रका समस्या र अपेक्षाको बारेमा पनि जानकारी गराउने भएको बुझिएको छ। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले नयाँ पदाधिकारी चयन गरेको छ। संसदीय दलका नेता खगराज अधिकारीले बिहिबार विधान अनुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन्। एमाले दलको उपनेतामा लीलबहादुर थापालाई जिम्मेवारी दिएको छ। यसै गरी प्रमुख सचेतकमा देवका पहाड़ी र सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन्। यसअघि सचेतक रहेकी पहाड़ीलाई एमाले प्रमुख सचेतकको जिम्मेवारी सुम्पेको हो। तत्कालीन प्रमुख सचेतक गोविन्द बहादुर नेपाली मन्त्री बनेपछि सो पद खाली रहेको थियो। संसदीय दलको विधानले दिएको अधिकार प्रयोग गरी नयाँ जिम्मेवारी बाँडफाँड गरिएको हो। नेता अधिकारीले भने रिक्त पदमा नयाँ नियुक्त गरी संसदीय दललाई पूर्णता दिएको अधिकारीले बताए। प्रदेश सभामा दलको भूमिकालाई थप प्रभावकारी बनाउन र सरकारसँगको समन्वयलाई मजबूत बनाउन नयाँ टीम बनाइएको एमाले जनाएको छ। नेपाली कंग्रेसभित्र नेतृत्व, क्रियाशील सदस्यता र आगामी महाधिवेशनको तयारीलाई लिएर आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। यस्तो बेला गण्डकी प्रदेशमा 27 समूहले नेपाली कंग्रेस वृहत्तर एकता र भावी कार्यदिशा नामक प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ। भेलाबारे जानकारी दिन बिहिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरिएको हो। जेठ 9 गते पोखराको न्यूरोड स्थित दीपसागर होटलमा हुने भेला डाकिएको छ। विशेष महाधिवेशन मार्फत गगन थापा सभापति बनेपछि पार्टीभित्र पूर्व सभापति शेरबहादुर देवा निकट समूहले समानान्तर राजनैतिक गतिविधि बढ़ाउँदैछन्। तनहु र कास्कीको सीमानामा निर्माण गरिएको 22 मेगावटको सेतीखोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरू गरेको छ। आयोजनाको सिभिल हाइड्रो मेकानिकल र ट्रान्समिशन लाइन निर्माणको सम्पूर्ण काम सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको आयोजना प्रमुख उज्जवल रेग्मीले जानकारी दिनुभयो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 33 पोडिटार र तनहुको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 कोत्रेको सीमानामा रहेको जलविद्युत आयोजनाको निर्माण कार्य सकिएसँगै परीक्षण उत्पादन शुरू गरिएको हो। परीक्षणको क्रममा ड्याम तथा पावर हाउसबाट नदीमा पानी छोडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ़न सक्ने भएकाले परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिन आयोजना प्रमुख रेग्मीले आग्रह गर्नुभयो। उहाँले परीक्षण अवधिमा नदी किनारमा नजान, नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाय चराउने कार्य नगर्न र बालबालिकाहरूलाई नदी किनारमा जान नदिन आग्रह गर्नुभयो। उत्पादित बिजुली लेखनाथ दमौली 132 केवी प्रसारण लाइनमा जोडिएको हुँदा कोत्रेदेखि 1 लेखेटसम्मका टावर वरपर नजान उहाँले अपील गर्नुभयो। परीक्षणका क्रममा कहिलेकाहीँ बढ़ी भोल्टेज वा अन्य कुनै कारणले टावरमा करेन्ट प्रवाह हुन सक्छ, उहाँले भन्नुभयो। त्यसैले टावर नजिक नगई सहयोग गरिदिनुहोला। उत्पादित बिजुली पोडिटारमा निर्मित सब स्टेशन मार्फत 1.5 किलोमिटर पर रहेको लेखनाथ दमौली 132 केवी प्रसारण लाइनको टावर नम्बर 56

0: राष्ट्रिय प्रसारणमा जोडिएको छ। मुसे डाँडा मुसे टुँडामा बाँध निर्माण गरी सेती नदीको पानी 3200 मिटर लामो भूमिगत सुरुङ मार्फत ल्याएर 68 मिटर उचाइबाट पुडेटारमा रहेको पावर हाउसमा खसारेर विद्युत उत्पादन गरिएको छ। पाइप मार्फत लगिएको पानी पावर हाउसमा रहने 11.5 मेगावाट क्षमताका दुईवटा टर्बाइनमा खसालिएको छ। सो आयोजना नदी जल प्रवाहमा आधारित छ। 2078 वैशाखमा एमए कन्स्ट्रक्सन प्रालीले आयोजना निर्माणको थालनी गरेको थियो। आयोजनाको 5 अर्ब 20 करोड़ अनुमानित लागत रहेको छ। सो परियोजना निर्माण सम्पन्न भएसँगै पोखराको वडा नम्बर 29, 30, 33 को तिक्लाङ र मुसेटोडा क्षेत्रमा ड्याम बनेको छ। सांस्कृतिक विविधताको विश्व दिवसको अवसरमा बिहिबार शुक्ला गण्डकी 5 सेराटोलमा रहेको ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम गरेका छन्। विद्यार्थीहरू आफ्नो समुदायको वेशभूषा झल्कने पोशाक लगाएर संस्कृति झल्कने विविध कार्यक्रममा शरीक भए। उनीहरूले गुरूङ मगर नेवार लगायतका समुदायका परिकार समेत ल्याएर प्रदर्शनी गरेका थिए। विद्यालयले विगत 3 वर्षदेखि दिवसलाई मनाउँदै आएको प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिए। यस्ता कार्यक्रमले धर्म संस्कार जात जाति बीचको एकता र सहयोगलाई थप मजबूत पुर्याउने उनले विश्वास व्यक्त गरे। संयुक्त राष्ट्रसंघको महासभाले मे 21 संवाद र विकासको लागि सांस्कृतिक विविधताको लागि विश्व दिवस घोषणा गरेको थियो। अन्तर सांस्कृतिक संवाद विविधता र समावेशीकरणको महत्वको बारेमा विश्वव्यापी रूपमा जागरूकता जगाउने उद्देश्यका साथ यो दिवस नेपालमा पनि मनाउँदै आइएको छ। तनहुको शुक्ला गण्डकी 5 झरौटामा रहेको शिव पाञ्चायन मन्दिरमा पुरूषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञ आयोजना हुने भएको छ। मन्दिर संरक्षण समितिले आगामी जेठ 13 गतेदेखि 17 गतेसम्म सत्संग ज्ञान महायज्ञ 2083 गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। सत्संग ज्ञान यज्ञमा आचार्य पूज्य श्री राम पौडेल प्रमुख वाचकको रूपमा रहनेछन्। जेठ महिनामा अधिक मास परेको हुँदा सोही समयमा पुरूषोत्तम भगवानको पूजन महात्म्य श्रवण गरी यथाशक्य दान गरेमा श्लोकमा भोग र परलोकमा मुक्ति वा मोक्ष पाइने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष केशवराज अधिकारीले बताउनुभयो। उहाँले सत्संगमा सहभागी भई सत्मार्गमा डोर्याई जीवन सार्थक तुल्याउन हुन सबैलाई अनुरोध गर्नुभयो। समितिका उपाध्यक्ष धर्मराज पौडेलले जेठ 13 गते बिहान रूद्र अभिषेक तथा कलश यात्रा बोलपत्र अर्पण तथा आरती सँगै ज्ञान यज्ञ उद्घाटन र कथा प्रवचन गरिने जानकारी दिनुभयो। साथै 17 गतेसम्म रुद्राभिषेक बेलपत्र अर्पण कथा प्रवचन र साँझमा भजन कीर्तन कार्यक्रम समावेश गरिएको छ। समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरे भजन उपसमिति संयोजक उमाकान्त ढकाल सहसचिव निर्जला अर्याल लगायतले बोल्नु भएको थियो। अर्थमन्त्री डाक्टर सोडी मोगले 8 पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेकोले गर्दै अर्थमन्त्री डाक्टर वागले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वागले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ। बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटको लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन सुझाव दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको हो। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। अब पालो खेल समाचारको काबा सेन्टर एसियन भलिबल एसोसिएशन महिला भलिबल च्याम्पियनशीप आज शुरू हुँदैछ। नेपालले पहिलो खेलमा आज भारतसँग खेल्नेछ। आज अर्को खेलमा किर्गिस्तान र मालदिव्स तथा इरान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। 15 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपाली खेलकुदमा पछिल्लो समय महिला भलिबल टोलीले नयाँ आशा र उत्साह जगाइरहेको छ। राष्ट्रिय खेलको मान्यता पाएको भलिबलमा महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता उत्साहजनक अध्यक्ष समूह एमा नेपाल र भारत सहित किर्गिस्तान र मालदिव्स रहँदा समूह बीमा इरान र बंगलादेश सहित काजाकिस्तान र श्रीलंका रहेका छन्। अवस्था हामीलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। हाम्रो भेट साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेर्नु शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: connect your dream, connect your future, stay, connect your heart.
1: पनि अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्भिसेस शुक्ला गण्डकी चार तुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9865324093 र 9865283।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
4: हाम्रो मोबाइल पसल दुलेगौडामा
5: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
4: प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार, दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
6: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक।
8: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658702625। मोबाइल 9856338 9841356558।
9: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता, नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, क्रान्तिपथ, काठमाडौँ।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही जित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
14: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
15: धूम्रपान भनेको के हो?
14: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
15: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
14: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
15: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
14: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
15: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
14: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
15: साथी भाइको लहलहैमा नपरौं,
14: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
15: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
14: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
15: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
16: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
17: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
18: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
17: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
18: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
17: प्रोप्राइटर रोशनी श्रेष्ठ,
18: मोबाइल नम्बर 9827103966 र 9840694530।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
11: शुक्ला गण्डकी एफएम 97.6।
2: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0635414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
11: शुक्ला गण्डकी एफएम 97.6। A complete call show. Hello, Shukla Gandaki. Hello, hello.
19: Come on, everybody. Hello, Shukla Gandaki.
11: Hamro ehi bashubani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6. A complete call show.
20: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जो जसले यति बेला शुक्ला गन्दगी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandagifm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गन्दगीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको एपिसोड भनेको चाहिँ रहेको छ फ्राइडेको। तपाईँले आफूलाई मनपर्ने कुनै पनि गीत छ भने सँगसँगै अब गजल मुक्तकहरू भन्न चाहनुहुन्छ, शायरी भन्न चाहनुहुन्छ, त्यस्तै गरी जोक्सहरू भन्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। अब कार्यक्रममा आउने गर्दछु हप्ताको सातै दिन छुट्टै एपिसोड त छँदै नै छ। आजको एपिसोड भनेको चाहिँ विशेष त तपाईँको प्रतिभालाई नै कार्यक्रममा राख्ने दिन चाहिँ हो। सुन्न मिल्ने खालको प्रतिभाहरू जुन जुन छन् तिनै प्रतिभालाई चाहिँ मैले राख्छु है। कार्यक्रममा जोडिनको लागि हाम्रो स्टुडियोको लाइन 9842279111 त्यस्तै गरी 9860663611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। अब यो त रहेको थियो तपाईँले अब हामी मार्फत जोडिने एउटा माध्यम भनौ होइन नम्बर भनौ। अब एयरसेलमा सहज हुन्छ भने त्यसमै गर्नुहोस् अनि नमस्तेमा सहज हुन्छ भने तपाईँले त्यसमै गर्न चाहिँ सक्नुहुन्छ है। विशेष त आजको यस एपिसोडमा चाहिँ हामीले जुन यो सन्डेबाट आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरबाट चाहिँ एकजनालाई लकी ड्र मार्फत चाहिँ छनौट गर्नुपर्ने दिन। अब तपाईँले कार्यक्रममा सहभागिता जनाउनु होला। जसले चाहिँ बढी कार्यक्रममा सक्छ सहभागिता जनाउनुहुन्छ उहाँ साथीलाई चाहिँ बढी प्राथमिकता दिइन्छ होइन। र अब अन्य साथीहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहिँ सक्नुहुन्छ है। र अब स्टुडियोको लाइनको बारेमा पनि जानकारी त गराइने हाले, कार्यक्रमको बारेमा पनि जानकारी गराइने हाले है। र अब जानकारी गराउने पालो कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको बारेमा है। कार्यक्रमलाई प्रायोजन गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। यो पसल रहेको छ दुलेगौडाको हेल्प पोस्ट चौकमा। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने अथवा नयाँ ब्रान्डका चाहिँ मोबाइल लिन चाहनुहुन्छ भने चाहिँ त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल है, गएर सेवा सुविधा चाहिँ लिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप म गीत राख्दैछु। हाँसी हाँसी लजाउने बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि पिपल पाते फर र बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ. अब यो गीत चाहिँ रहेको थियो, अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले. यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म फेरि अर्को लरबर बलको गीत चाहिँ रहेको छ सुशान्त घिमिरेको आवाजमा रहेको यो गीत स्वीकार्नु छैन.

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लरबर आँखे खायो रे है यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सुशान्त घिमिरेको आवाजमा रहेको थियो सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर पनि भनिराखेको नै छु यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु हितैको माया बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त
1: entertaining the nation.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हितेको माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु, कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु, गीत रहेको छ राई माइलाले गाउँ छोडेर बोलको गीत रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके रैमाइलाले गाउँ छोड्यो रे बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत रहेको छ बादलो पारीको देशैमा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

0: शुक्ला गंडकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0-65-590-511।
3: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
4: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
3: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
4: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
3: दुलेगौंडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ शुरू भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
1: फोन 0-65-414-056, मोबाइल 98-560-63-412 र 98-660-80-615।
2: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
5: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने। त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
6: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
7: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
8: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।
11: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता, नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गन्दगीमा। प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु।

0: तर आज बेलामा साथीहरूलाई चन्न सम्झिन पर्यो, साथीहरूले पनि सम्झिन्छ। सर्वप्रथम चाहिँ मेरो प्यारी बहिनीलाई
1: होइन,
0: अनि मेरो प्यारी बहिनीलाई सर्वप्रथम, अनि चाहिँ रिमाजी र सिकाजीलाई, अनि रिमाजी सिकाजी, अनि हाम्रो सपनाजी सावित्रजी एकजना म्याम, अनि हाम्रो यता आइन सरलाई, दादन उपाध्याय सर, शुक्ल गण्डकी होली युनिट, अनि विशेष गरी हाम्रो यता नरेन्द्र रिमलजीलाई झोले नमस्कार सहित, यतै हाम्रो दिदी भेनाज्यू सलिना दिदी भेनाज्यू भान्जा भान्जीहरू हुनुहुन्छ डिर आसपास, पहिला आउनुहुन्थ्यो हाम्रो दिदीले मिठो गीत गाएर अचेल आउनु भएको थिएन, त्यस्तै हाम्रो राधाजी, अनि कुबेर राई गीता राज, अनि शान्ति साइरा मोहम्मद मिया दुईटै मधु बहिनीहरू, अनि दुलमाया बहिनी, प्रतिमा बहिनी, चेतना बहिनी, अनि लक्ष्मी बहिनी, रोसिका बहिनी, खगीमाया बहिनी, अनि यता हाम्रो उनलाई के अरे अमृत खुला दर्जीलाई नमस्कार छ है, हजुर बिजी छ भन्न चाहे उहाँले चाहिँ नम्बर पनि दिन्छ फोन गर्न, अनि मिठो स्वर्ग धनी हाम्रो टिकुजी आउनुहुन्छ, उहाँले मलाई नम्बर खोजेर फोन पनि गर्नुभयो, उहाँलाई धन्यवाद। साथीहरूले यति माया गर्नुहुन्छ, अरू केटीजीले भानुबाट उता एक छेत्रीजी भानुबाट, अनि कुन्दन सिंह गुरुङ पनि मिठो स्वर्ग धनी, अनि यता हाम्रो भोमनाथ शर्माजी भयो, अनि ऋषिजी भयो, टोपजी, अनि चन्द्रजी, सन्तोषजी, आशिष भाइ, अनि छुट्टिने साथीहरू सबैलाई, अनि गाउँवासी मेरो बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण मित्रहरू पाइमी, हाम्रो सविदार थापाजी, मिनास मिन सर, कहाँ धेरै नानी बाबुहरूले पनि सुन्नुहुन्छ, नानीहरूले पनि सबैलाई, मेरो गाउँवासी बुवा आमा सबैले भन्नुहुन्छ, हस्त भाइ भाइ नमस्कार, शुभ दिन।
1: हुन्छ नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो ताराजी हुनुहुन्थ्यो पाथरदीबाट, र उहाँले आफूलाई मनपर्ने भाका गुनगुनाएर गइ नै सक्नुभयो। पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ 9842279611, त्यसै गरी 9806636111 बाटो भएर। ए यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर, हजुर दर्शन नमस्कार, धेरै पछि पो आउनुभयो त हजुर त,
2: धेरै भयो र
1: हजुर, धेरै भयो नि
2: भएन हो
1: म त बेसरी धेरै पो भयो जस्तो मान्या छु त, हौ के कस्तो काममा व्यस्त हुनुहुन्छ आज भोलि? हजुर कति चिज हुन्छ हुन्छ, तर अहिले चाहिँ के काम चल्दैछ त नि हाम्रो खोरा दिदीहरूलाई सुनाउनुहोस् त। हजुर हजुर ल अब त्यही घरेसी काम सँगसँगै अब मानो खाएर मुरी उब्जाउने बेला होइन, कटारो चल्दैछ अब बिस्तारै बिस्तारै त्यसो भए। हजुर, अनि अरू स्वास्थ्य त सबै ठिकठाकै छ नि?
2: स्वास्थ्य पनि ठिकै भन्नुभयो नि, अब हजुरसँग बोल्न सकेपछि,
1: हजुर बोल्न सकेपछि ठिकै नै भयो अहिले चाहिँ है। ल हुन्छ, आज चाहिँ के सुनाउनुहुन्छ हामीलाई?
2: खासै त्यस्तो कलर कलर होइन, म त रिपेयरिङ मान्छे कि रे, अब म नानी पनि एउटा चुटकेला भनिदिन्छु, छोटो गीत आइन्छ है।
1: ल हुन्छ,
2: एउटा गीत आइरहेको छ कि होइन, जेमा चाहिँ आफ्नो रिपोर्ट लिनु रहेछ है, अनि जब आफ्नो रिपोर्ट
1: टोपजी हजुरको आवाज अलिक बुझ्न गाह्रो भयो नि त, हजुर भन्दै गर्नुभएको तर हजुर हजुर कस्तो आवाज काटी काटी आयो जस्तो भएको छ कि, हजुर यति बेला भने टोपजी हुनुहुन्थ्यो खोरादीबाट, ठ्याक्क सुनाउँदै पनि हुनुहुन्थ्यो उहाँले जोक्स है, तर आवाजै बुझ्न गाह्रो भयो, त्यही भएको भएर पनि मैले फोन चाहिँ डिस्कनेक्ट गरिदिएँ, फेरि पनि कार्यक्रममा जोड

0: लेख्न चाहनुहुन्छ भने 9842279111 त्यस्तै गरी 9806636111 बाटो भएर चाहिँ गाईकोमा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु है। ए अब स्टुडियोको लाइन त यही नै भइहाल्यो र कार्यक्रममा जोडेर चाहिँ आफूलाई मनपर्ने गीत आफूलाई मनपर्ने जोक्स होइन अब साथीहरूलाई हँसाउन चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ अनि अब गीत सुनाउन चाहनुहुन्छ भने पनि आउनुहोला। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छु म। हजुर हजुर अहिले चाहिँ अलिक बुझेको हो कि जस्तो चाहिँ भएको छ हजुर अहिले अहिले चाहिँ बुझेँ है हजुर होला सायद हजुर खाना भइसक्यो है त हजुर पनि भयो होला के अरे है हजुर हजुर जनताको अब उद्धार त गर्नै पर्यो जसरी नि अन्त त्यही त नि ल हुन्छ अब सुनौ है त
1: एउटा बिरामी रहेछ होइन डाक्टरको रिपोर्ट लिन गएछ क्या रिपोर्ट टेस्टको लागि रहेछ रिपोर्ट लिन गएको डाक्टरलाई डर छ मेरो निस्क्यो भने निस्क्यो भनेर के निस्क्यो भन्दा टिभी निस्क्यो नि अन्त त्यो अरू चिज निस्क्यो भने अन्त किन र हुन्छ टिभी त दुई दुईवटा घरमै थियो अरू चिज निस्क्यो भने हुन्छ भन्छ
0: ल हजुरलाई धेरै धेरै धन्यवाद छ। अब टिभी निस्क्यो हुन्थ्यो भने बिरामी मान्छेले चाहिँ अरू चिज निस्किने हुन्थ्यो टिभी त मेरो घरमै थियो भनेर भन्यो होइन त्यही त नि ल हुन्छ अब हाँस्ने मौका पाइहाल्यौँ के अरे ल ठिक छ अब गीत सुनौ है त
2: मायाको गाह्रो लाग्यो के पाएर मनको तिर्खा मेटिने भनेको

0: पानीको ओइराले मायाको
1: ल हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद छ है त हस् अब साथीहरूलाई सम्झनुहोस् न त
2: कस्तो मन त यति मिठी भइसक्यो नि हजुरको लागि रेडियो होल युनिटको लागि
1: हजुर धन्यवाद
2: बस्नुभएको छ यो हराउने हाम्रो ताराजीलाई पनि धेरै धेरै सम्झाउनु छ अनि हामी
1: ओके बाई बाई यति बेला भने फोन गर्नुभएको थियो टोपजी हुनुहुन्थ्यो खोरादीबाट उहाँले निकै नै मिठो जोक सुनाउनु भयो सँगसँगै निकै नै मिठो गीत गाउनु भयो है पालो तपाईँको रहेको छ आउन सक्नुहुन्छ 98 4 22 72 9 11 त्यस्तै गरी 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला भनेर त भनिराखेको नै छु मैले अब कार्यक्रममा जोडिनको लागि स्टुडियोको लाइन त यही नै भइहाल्यो यति बेला भने कोही साथी हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु हेलो नमस्कार हजुर हेलो नमस्ते
3: हजुर नमस्कार
1: हजुर नमस्कार सन्चै आरामै हुनुहुन्छ
3: हजुर सन्चै आरामै छु हजुर तपाईँ कस्तो छ
1: हजुर म पनि एकदमै सन्चै आरामै छु अनि के गर्दै हुनुहुन्थ्यो अहिले हजुर खाना खाइसके हजुर अनि के कस्तो काम हुँदैछ त्यतातिर सुनाउनुहोस्
3: दिन त खै घाममा अलिअलि मजा जस्तो लाग्छ कि
1: हजुर
3: खास त अब यो चाहिँ काम त खासै के रहेछ नि त्यो बिएलसिआईको चाहिँ पोर्टल
1: हजुर
3: खाजामा पो गफ गरे बस्यो
1: ठिक छ अनि अरू सुनाउनुहोस् अरू के छ त नयाँ नौलो अब सुनाउनु पर्ने त के छ र सुनाउनु पर्ने सुनाइरहेछ भन्नु न त्यही त नि हजुर आउनु भएको छ साथीहरू हाम्रो टोपजी आउनु भएको थियो धेरै पछि आज हजुर ताराजी हजुरले होइन त सोध्नु भएको हजुर अस्ति कहिले सोध्नु भएको थियो नि हाम्रो टोपजी आउनु भएन भन्दै हुनुहुन्थ्यो हजुरले अब आज चाहिँ उहाँले सुनेर चाहिँ अब साथीहरूले धेरै सम्झिनु भयो भनेर पनि होला आज चाहिँ सहभागिता जनाउनु भएको थियो त्यही त नि अब बर्खा लाग्दैछ क्यारे कामको माचो माचो थपिँदैछ अब यस्तै छ काम नगरी पनि भएन के अरे गरेरै खानु पर्यो अन्त
3: गरेर खानु पर्यो नि त गरेर खाएको मिठो हुन्छ
1: त्यही त नि ल ठिक छ अब आज चाहिँ हामी कुन गीत सुन्छौँ होला आफूलाई जुन मन पर्छ त्यही
3: आउनु नि पर्यो जान्नु
1: त्यही त नि रङ्ग यस्तो हो कि ढङ्ग त पछि जितिहाल्छ कि रङ्ग लाग्नु पर्यो मेन कुरो रङ्ग लागिसके पछाडि त जितिहाल्छ नि ढङ्गले पनि मेन त रङ्गले जित्छ होइन अनि ढङ्ग पनि आइ नै हाल्छ कि आफसे आफ रङ्ग लागिसकेपछि
3: अब यो त सालै भागा
1: हजुर हजुर हुन्छ ल सुरु गर्नुहोस्
3: कति माया पर्यो सुनाइन सालाई जो ताको रैयालाई ताको रैयालाई भोकनी छैन निम्ला सम्झेर मायालाई सम्झेर मायालाई घर छोरी न
1: ल घर छोडी नजाऊ है पर सबैजनाले लगाउलान नजर होइन त ल त्यसो भए अबबाट घरै बस्नु पर्यो हो म पनि काममा नआउन पर्यो म पनि नजर लाउँछन् कि भनेर क्या फेरि त्यही त नि गीतले त त्यसो पो भन्यो त अब कसो गर्ने होला होइन अफिसमा निस्किनको लागि नि बाहिर त निस्कनै पर्यो फेरि अन्त ल गाह्रो भयो अब मलाई गीतले चाहिँ घरै बस्ने भन्दैछ अब काम गर्न लाउनै पर्यो म त फेरि ल हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद छ निकै नै मिठो सालैजो भएको चाहिँ गाउनुभयो अब पछाडि छोपौँ कि जस्तो लाग्थ्यो अनि फेरि अब मैले पछाडि छोप्दै गर्दाखेरि पनि यही शब्द भन्ने पनि भएन नि त त्यही भएर बिग्रिन्छ कि भनेर म चाहिँ सुनेर बसेँ है मजाले मनोरञ्जन लिएँ मैले सालैजो भएको ल हुन्छ अब साथीहरूलाई सम्झनुहोस् है त
0: हजुर भयो
1: हजुर धन्यवाद
0: हामी मया बहिनी त्यो दलमया बहिनी रेस्टिका बहिनी यताको लक्ष्मी बहिनी मगरनी बहिनी आउनुहुन्थ्यो कोपा अगाडि आउनुहुन्थ्यो उहाँ भयो अनि त्यहाँ ताराजी त्यो बारेजी हाम्रो एकनाथजी अनि हरिनाथजी भन्ने सम्पूर्णलाई भन्दै बिदा हुन्छ अनि अन्त नि हाम्रो फेरिमा भनिदिँदा त सम्झनै नआउने अस्ति फोन गरेको पछि मैले चिन्नुभयो धेरै पछि आउनुभयो भन्दै
1: ल छुट्यौँ है त हस् हुन्छ यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो र उहाँले पनि आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नुभयो तपाईँको पालो रहेको छ आउनुहोला है भनेर त भनिराखेको नै छु 9842279 त्यसै गरी 9860636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला है त यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गीत रहेको छ टलक्कै टल्कियो चन्द्रमा तिम्रो गालैमा बोलको गीत चाहिँ रहेको छ जसमा आवाज रहेको छ यस्तै योगी त्यस्तै गरी देशमा पुनको यति बेला भने स्वीकार्नुहोस् है त

0: 97.6
1: शुक्लागंध KFM 97.6
2: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङ्गुबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235572763।
14: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
15: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
14: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
15: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
14: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
16: चिकन ससेज, बब ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98560288587।
17: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9859602699।
19: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856602676।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635714050, मोबाइल 9843823811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: अल राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यसै एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। अब चाहिँ मैले एकजना साथीलाई मात्रै लिन भ्याउँछु कि जस्तो छु है, यति बेला कोही साथी हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई लिइहाल्छु। हेलो नमस्कार हजुर।
1: हेलो हजुर नमस्ते।
0: हजुर एकदम ढिलो भयो ल, ठिक छ कार्यक्रम तर्फै लागिहालौ भयो है।
1: ए हुन्छ
0: हुन्छ दिदी ल सुनाइहाल्नुहोस् के सुनाउनुहुन्छ।
1: हुन्छ
0: सुरु गर्नुहोस्।
1: Oh, my God.

の前のれ気が行き今ならよ

0: हुन्छ दिदी, हजुरलाई धेरै धेरै धन्यवाद छ यो मिठो गीतको लागि। अब साथीहरूलाई सम्झनुहोस् है त।
1: साथीहरू सम्पूर्ण कार्यक्रममा उपस्थित हुने, कार्यक्रम सुनेर बस्नुहुने,
0: हुन्छ, नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो, पिरुङबाट चाहिँ फोन गर्नुभएको थियो। ए र अब ढिलो भयो भन्दै हुनुहुन्थ्यो, ढिलो पनि धेरै नै भइसक्यो है। हाम्रो स्टुडियोको घडीमा चाहिँ 11:47 चाहिँ भइ नै सकेको छ। र अब चाहिँ मैले कुनै साथीहरूलाई पनि लिन भ्याउँदिन, आउनु भए तापनि है। र सन्डेबाट आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरको नेम यसलाई चाहिँ म लिन्छु। सन्डेका एपिसोडमा फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो, रोशिका दिदी हुनुहुन्थ्यो, लक्ष्मीजी हुनुहुन्थ्यो, त्यस्तै गरी ऋषिरामजी हुनुहुन्थ्यो। मन्डेका एपिसोडमा फोन गर्नुभएको थियो ऋषिरामजीले, टुस्टेका एपिसोडमा फोन गर्नुभएको थियो नरेन्द्र दाई, त्यस्तै गरी लक्ष्मीजी हुनुहुन्थ्यो अनि ऋषिरामजी हुनुहुन्थ्यो, त्यस्तै गरी खगीमा दिदी हुनुहुन्थ्यो। वेडनेस्डेका एपिसोडमा नरेन्द्रजी, त्यस्तै गरी खगीमा दिदी हुनुहुन्थ्यो। र थर्सडेका एपिसोडमा फोन गर्नुभएको थियो खगीमा दिदी, त्यस्तै गरी ताराजीले, अनि फ्राइडेका एपिसोडमा फोन गर्नुभएको थियो ताराजी, त्यस्तै गरी टोपजी अनि श्रीरामजी र खगीमाया दिदीले है। सबै सबैलाई धेरै धेरै धन्यवाद छ। अब कार्यक्रममा सहभागिता त जनाइ नै हाल्नुभयो है। र लकी ड्र मार्फत चाहिँ आजको यस हाम्रो यो हप्ता जुन सन्डेबाट फ्राइडेको एपिसोडभरिमा फोन गर्नुहुने कलरबाट पनि हामीले एकजनालाई चाहिँ लकी ड्र मार्फत चाहिँ छनौट गर्नुपर्ने हुन्छ। त्यही भएको भएर विनरको नेम लिएर म एकैछिनमा उपस्थित हुने नै छु। र यति बेला भने तपाईँ सम्पूर्णको लागि घुमे घुमे बोलको नाकैमा फुली बोलको गीत चाहिँ राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुलाई त।

ओके नागेमा फुली कानेमा ढुङ्ग्री बोलको यो गीत मैले राखे अब ब्याकग्राउण्डमा पनि बजिराखेको नै छ है र आजको यस लकी ड्र मार्फत चाहिँ नाम छनौट गर्दा नाम पर्न सफल हुनु भएको छ तारा बहादुरजी हुनुहुन्छ पाथरदीबाट तपाईँलाई हार्दिक बधाई छ अब कार्यक्रममा सहभागिता जनाउनुहुने त्यसै गरी फोन ट्राई गर्नुहुने सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ भन्दै अन्तिममा सबै सबैलाई स्पष्ट रूपमा फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अरू दिन पनि फेरि सक्रिय सहभागिता जनाउनु होला भन्दै अन्तिममा यो ब्याकग्राउण्डमै बजिरहेको गीत राख्दै ताराजीलाई चाहिँ यो आग्रह छ कि तपाईँले अब आउने शुक्रबारसम्ममा चाहिँ तपाईँले फोन गर्नुहोला र आफ्नो नम्बर चाहिँ टिपाउनु होला है शुक्रबारभित्र चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ अन्तिममा सबै सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब यो ब्याकग्राउण्डमा बजिरहेको सङ्ग छार्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा भए तपाईँ भने सुन्दै गर्नुहोला सुकला गण्डकी एफएम 97.6 MHz साथी इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला नमस्कार बाई बाई।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
0: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846801457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही डुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709, मोबाइल नम्बर 9847061268,
6: 9850602068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस टीचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टीचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
11: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा। साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840678022।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 9560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
3: तारमा अघि बढाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको टी20 श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने बताउनु भएको छ। विभिन्न राजनैतिक दलका नेताहरूसँग संविधान संशोधन बहस पत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा वहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनीतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड़ रहेको बताउनुभयो। कार्यदलको हिजोको छलफलमा संयोजक शाहले संविधान जारी हुँदा को राजनीतिक संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79 विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो। भेटमा महानिर्देशक डाक्टर टेड्रोसले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसअघि कार्यक्रममा मन्त्री मेहताले भारतीय र चिनिया समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भोलि गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने र सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि र पर्सी सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीका पहाड़ी र तराई भेगमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज बिहान बागमती र कोशी प्रदेशमा हल्का वर्षा भएको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा भने केही दिन वर्षा र बदलीको सम्भावना छ। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको भाव बढ़्यो, मुस्ताङको छुसाङ पातांग्या पदमार्ग स्तरोन्नति गरिँदै र कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा 3 महिना रोक लगायतका खबरहरू बाँकी नै छन्।
4: ह्यूमन रिसोर्स डेवलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856 7114 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले संविधान संशोधनमा सीमान्तकृत अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग, स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता, भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँले घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रूपियाँ थियो। यसैगरी चाँदीको भाव आज तोलामा 65 रूपियाँले बढ़ेर तोलाको 5,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रूपियाँ थियो। मुस्ताङको छुसाङ पातांग्या पदमार्ग स्तरोन्नति गरिन्दैछ। उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति शुरू गरेको हो। स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 ताङ्घ्यामसम्मको पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति गरिरहेको हो। झण्डै 9 घण्टा पैदल दूरीको बारागुङ मुक्ति क्षेत्र छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्याप अन्तर्गत 2 समितिले अलग अलग रूपमा काम गरिरहेको एक्याप लोमाङथाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। पछिल्ला समय मुस्ताङका पर्यटकीय पदमार्ग सड़क सञ्जालका कारण मासिँदै जान थालेका छन्। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 महिना रोक लगाइने भएको छ। जिल्ला नदी जन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको हिजो बसेको बैठकले असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। अनुगमन समितिका संयोजक समेत रहेका पौडेलले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 बमोजिम निर्णय गरिएको बताउनुभयो। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्यांकन प्रचलित कानून बमोजिम मात्र गर्न निर्देशन दिएको छ। साथै अवैध उत्खनन संकलन तथा ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरिने जनाएको छ। अब विदेशको खबर। इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिककै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। हिजो इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको अग्रसरतामा शुरू गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड़ दिएका छन्। लिबियामा भइरहेको हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बद्ध पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव नबढ़ाउन अपील गरेका छन्। विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औल्याउँदै सबै विदेशी सेना, सशस्त्र लड़ाकु र भाड़ाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ। सन् 2011 उत्तर एटलान्टिक सन्धि संगठन नाटोको समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबियामा निरन्तर राजनीतिक अस्थिरता र विभाजनको संकट देखिँदै आएको छ। अब खेल खबर। मलेसियासँगको दुई खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हराएको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाइन्। मलेसियाका नूर दानिया सुहादा, आयशा इलेजा फेरिदौज र आइन्ना हमीसले एक एक विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेसियाकी आइन्ना हमीजाह हमीसले 17 रन बनाइन्। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसएससी महिला प्रिमियर कप र 20 औं एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी ट्वेन्टी श्रृंखला खेलेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको टी ट्वेन्टी श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: महिला लघुवित्त
1: शुक्ला गण्डकी एफएम 97.6।
2: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
3: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
2: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
3: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
2: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
4: फोन 0654140056, मोबाइल 98563712 र 98660615।
3: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
5: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याबतर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य

0: मेरी तित गरेली त्यसरी नरिसाउन भन न किचनको सामान कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
5: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702439 मोबाइल 9956063636
6: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् दराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
7: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
6: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0965702625 मोबाइल 9956033 98 4 61 56 58
5: अर्लीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो
9: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अर्लीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा विशेषताहरू
9: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
5: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
9: पर्याप्त खेल मैदानको व्यवस्था
5: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
9: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
5: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
9: उचित पुस्तकालयको व्यवस्था
5: थप जानकारीको लागि सम्पर्क
9: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ
10: सम्पर्क नम्बर
9: 0655711195 मोबाइल 9856062112 र 9846018171
11: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
13: शुद्ध सुन तथा चाँदीका गर गहना
12: छापावाला सुन चाँदीका गर गहना
13: राशि अनुसारका पत्थर
12: कम्प्युटर तौल प्रविधि
13: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
12: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9711161069 9067725229
13: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9141433222 9087769142
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलम

0: ल परे म त होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुले गौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
0: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, साङ्रिला बैंक को ठीक पारिपट्टि। सम्पर्क 98560956996।
3: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। SEE 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
4: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
5: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560354497 र 98560344585 सम्पर्क गर्नुहोस्।
6: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939849।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9462614726।
16: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
17: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
16: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
17: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
16: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
17: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
16: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
17: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
16: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0168433385
17: र मोबाइल नम्बर 9856380385।
18: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
19: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
18: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
18: प्रोप्राइटर रोशनी श्रेष्ठ
19: मोबाइल नम्बर 9827103966 र 9840694543।
20: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9556062452।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्लागण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
6: We mission into the future of learning.
7: Diamond Mavi Talchukko Varna Sambandhi Suchana.
6: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
7: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
6: कम वान्स भिजिट द डिफरेंट
7: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0161563146 98560361।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414111, मोबाइल 98562938 र 98028922938।
12: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
14: सम्पर्क 0654142121, मोबाइल 98560535921।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: यस यमा।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
19: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
9: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
19: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैंचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
9: हाम्रा विशेषताहरू:
19: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
9: पुस्तकालयको व्यवस्था,
19: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
9: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
19: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
9: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
19: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहुँ। सम्पर्क 0655712198 र 98506001.

0: गर्तौला। फोन 0635900065, मोबाइल 9816634372।
1: पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9891974888 र 9948484000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0635414184, 9560062210 र 9560062345।
3: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण

0: जस्ता भाडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
1: सबै कुराको समाधान अब एकै ठाउँमा। रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9808526466 र 9847839।
3: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shuklagunda KFM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक HM ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नसिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था फ्युचर लिडर्स म्यानेजर्स होटल अन्टरप्रेनर्स एन्ड IT पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर भर्ना फारम वितरण भइरहेको छ अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562-0900
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल फ्रिज LED TV वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज TV लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98560062676।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका TV फ्रिज वासिङ मेसिन कुलर AC रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
8: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0635414233, मोबाइल 98678161887।
1: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0625709704, मोबाइल नम्बर 9847061268
8: 9857062068।
10: It's New Galaxy Time।
11: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
10: संस्थाका विशेषताहरू,
11: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
10: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
11: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
10: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
11: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
10: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
11: पढ़ाई तथा खेलकुदमा जेहिन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: विस्तृत जानकारीका लागि
11: न्यू ग्यालेक्सी स्कूल +2 कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट
10: नदीपुर पोखरा,
11: फोन 0615702110 र 5853077।
10: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टु एकेडेमिक एक्सलेंस सिन्स 1994।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लो तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9841411178, 9560007178।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।

0: अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
1: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
0: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ शुरू भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल। फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
2: फोन 0654140056, मोबाइल 9850603412 र 9860806615।
1: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
0: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसएमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
3: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
4: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
5: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि
7: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9850508634।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
0: धुम्रपान भनेको के हो?
9: धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
0: धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
0: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
9: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
0: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
0: साथीभाइको लहलहैमा नपरौं,
9: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
0: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
9: सार्वजनिक स्थलमा धुम्रपान नगरौं,
0: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं।
10: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्नु।

0: हुनुहुन्छ?
1: ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206।
2: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
5: हाम्रा विशेषताहरू:
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0965714479 र 98562625।
3: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम धुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमा,
9: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
12: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
13: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
1: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
14: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
14: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा।

0: प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841643378, 9811969902।
1: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
2: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 को लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
1: पढाइ हुने विषयहरू
2: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
1: फारम बुझाउने अन्तिम मिति
2: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
1: अन्य जानकारीको लागि
2: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोर माइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
9: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
12: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
12: 9857062068।
13: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता, नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, क्रान्तिपथ, काठमाडौँ।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यही बाटो ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414 तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलर को तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19.5 डलरमा झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरूरी रहेको विज्ञहरूको भनाई छ। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। 4 दिन अघि अर्थात यही जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। उहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पापछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रीताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जवान बेहोश भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जवान बेहोश भएका हुन्। बेहोश भएका मध्ये 5 उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढ़ेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म घर बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दय र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृतिपनी लक्ष्य दिएको छ। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक विदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन विदा। क्यूबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रूबियोको टिप्पणी, दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई, र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कृतिमानी लक्ष्य पछ्याउँदै।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
8: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
8: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
9: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
8: सम्पर्क
9: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
8: फोन नम्बर 0161578053 र 5255715।
10: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
11: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
10: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
11: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
10: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652412160 र 9840708022।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
11: मोबाइल 9856005577।
13: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0652414377 र 9856043443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
15: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
16: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
14: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
20: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
22: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
23: शुद्ध सुन तथा चाँदीका गर गहना,
22: छापावाला सुनचाँदीका गर गहना,
23: राशि अनुसारका पत्थर,
22: कम्प्युटर तौल प्रविधि,
23: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
22: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
22: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
23: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
24: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
25: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
24: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
26: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
27: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
28: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9694975056।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार पुले गौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852380073।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
6: एसईई 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू:
6: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
5: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: पर्याप्त खेल मैदानको व्यवस्था,
5: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
6: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
5: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
6: उचित पुस्तकालयको व्यवस्था।
5: थप जानकारीको लागि सम्पर्क
6: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
5: सम्पर्क नम्बर
6: 0655711195, मोबाइल 9856062112 र 9846018171।
7: शुक्ला गण्डकी FM 97.6।
8: Where is our visitor entertaining the nation?

ए हिरा खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825572763
3: प्रसन्न होमवर्क देखाउ त
4: हस् टिचर
3: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
3: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9856033384 र 9856067988
6: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
8: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
9: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9560231128 र 9462614726
11: हाम्रो मोबाइल पसल दुलेगौडामा
12: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
11: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा
13: सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
14: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
15: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी चार दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9856596।
16: तनहू सेवा हस्पिटल में अब थप नया र व्यवस्थित व्यवस्थापन को साथ दैनिक निम्न विशेषज्ञ द्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
17: फैमिली फिजिशियन एंड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुंग दैनिक बिहान 8 बजे देखि 9:30 बजे सम्म दिवसो 5 बजे देखि 7 बजे सम्म
16: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
17: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजे देखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजे सम्म
16: डाक्टर रूपेश कुमार यादव द्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
17: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहित को फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
16: थप जानकारी को लागि सम्पर्क 0654143777 र 9856443443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
18: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौड़ामा कक्षा 11 को नया भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नया भर्ना खुल्यो SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नया भर्ना चलिरहेको छ
19: भर्ना फारम वितरण भइरहेको छ समयमा नै सम्पर्क गर्नुहोला
20: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 9855349497 र 9855349485 मा सम्पर्क गर्नुहोस्
21: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा
22: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी सूचना
23: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
22: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ
23: सुन्दर शान्त र स्वच्छ वातावरणमा अवस्थित
22: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
23: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
22: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
23: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
22: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 0164433385
23: र मोबाइल नम्बर 9856380385
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz

0: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
0: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846667645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत त्यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ, पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 9-5-60-28-587।
13: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
13: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
4: ओम एम आभूषण सुनचाँदी दोकान।
13: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 9-4-60-69-2-46, 9-5-58-00-8।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
19: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
20: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
19: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765579 मोबाइल नम्बर 98460261268
17: 98560260268।
21: With mission into the future of learning.
22: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
21: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
22: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
21: कम वान्स भिजिट द डिफरेंट
22: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 061563146 98560361।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्लागण्ड केएफएम 97.6।
3: शुक्लागण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: ओए समलेस
1: अँ ले है तर काट्न त लागेन नि
0: होइन हल्का दस माना मात्र हो क्या
2: त्यसो
3: तेरो आमालाई भनिदिन्छु बाटामा को केटीलाई कुरेर बस्छस् भनेर
0: जा जा जा भन्दे म तेरो बाउले गरेर भनिदिन्छु नि त्यही बाटोमा को केटासँग अङ्गला मार्दै हिँड्थ्यो
1: पख्तलाई

0: All the best, Nirbhay.
1: Aaj ke exam ramle bhai.
2: Koi to mere reply. एक महिना भइसक्यो यार मैले रिप्लाई पुरेको कि त यस भन कि त नो म कहाँ यसरी कुरान सक्छु हेर आज तिमीले मेरो रिप्लाई दिनु भने नि म त ओ ब्रेडले म त कस्तो मेरो ब्रेडले हात काटिदिन्छु नि फेरि
1: काटौ

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111976902।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
11: मोबाइल नम्बर 9861652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
12: शुक्ला गण्डकी FM 97.6।

0: हेलो
1: सागरजीले खोज्नु भएको हो? सागरजीको त एक्सिडेन्ट भएर अहिले म यो संसारमै हुनुहुन्न।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460809, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुन चाँदी दोकान,
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460769246, 98058008।
13: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ,
14: मोबाइल नम्बर 98710 39 66 र 98460 94 543।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564-1194, मोबाइल 98-560-2630।
18: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
23: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
22: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
24: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
22: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
23: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
24: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
22: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-5773।

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: याङ बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
2: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
2: हाम्रा विशेषताहरू
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
2: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
2: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
2: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैंचा इंग्लिश बोर्डिंग स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहुँ। सम्पर्क 0655712198 र 9855000181।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घर आएसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 98560288587।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
10: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
11: मोबाइल 98563349052 र 98064।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। दक्षिण कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोप्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गरिएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको भीमात नगरपालिका भीमात बजार स्थित जनज्योति माध्यम विद्यालयका विद्यार्थीहरूको लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषय सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार भीमातबाट शुरू भएको अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयहरूमा समेत विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यस वर्ष तनहुँका 2 विद्यालय मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियाले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खुलेको बताउनुभयो। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र सहकारी कृषि उद्योग र पशुपालनमा ठूलो माग भएको अधिकृत परियाले बताउनुभयो। कृषि अब परम्परागत निर्वाहमुखी पेशा मात्र होइन यसलाई व्यावहारिक र प्रविधि मैत्री बनाउन सकी युवाहरू रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनुभयो। गण्डकी प्रदेशको बजेट विनियोजनमा चरम असन्तुलन रहेको र सरकारले आन्तरिक रोजगारीका नाममा सार्वजनिक गरेको तथ्याङ्क मिथ्याङ्क मात्रै भएको टिप्पणी गरिएको छ। गण्डकी प्रदेशसभा सदस्य दिल्लीराम सुवेदीले प्रदेशको विकास र बजेट बाँडफाँडको शैलीप्रति कड़ा असन्तुष्टि जनाउँदै तथ्याङ्क यथार्थवेश ठूलो खाडल रहेको बताउनुभयो। गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिले बजेटका सम्बन्धमा शुक्रबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रदेशका 11 जिल्ला मध्ये 3 जिल्लाको बजेटले अन्य 8 जिल्लालाई थिचेको दावी गर्नुभयो। सुवेदीले गोर्खा तनहुँ र काशीको बजेट मात्रै हेर्ने हो भने बाँकी रहेका 8 जिल्लाको 4 वर्षको बजेटभन्दा बढ़ी भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। तथ्याङ्कको आधारमा हेर्दा यो स्थिति निराशाजनक छ उहाँले भन्नुभयो। उहाँले प्रदेश सरकारले रोजगार सिर्जना गरेको दावी गरे पनि त्यो तथ्याङ्क मात्र सीमित रहेको र जमीनमा कुनै काम नभएको आरोप लगाउनुभयो। तथ्याङ्कमा रोजगारी बढ़ेको देखाइए पनि वास्तवमा यो मिथ्याङ्क मात्रै हो, रोजगार नै सिर्जना गरिएको छैन उहाँले भन्नुभयो। अर्थतन्त्रको स्वाभाविक विकासक्रम कृषि उद्योग र त्यसपछि सेवा क्षेत्र हुनुपर्नेमा गण्डकीले सिधै उद्योगलाई नागेर सेवा क्षेत्रमा फर्को मारेकोमा सुवेदीले व्यङ्ग्य गर्नुभयो। हाम्रो अर्थतन्त्र मोटाएको हो कि सुन्निएको हो भनेर सोच्नुपर्ने बेला आएको छ उहाँले भन्नुभयो। सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको प्याकेजबीच तालमेल नहुँदा राम्रा सोचहरू पनि कार्यान्वयनमा जान नसके टाइलाइट पीस मात्रै बनेको उहाँको थप्मै छ। उहाँले परियोजना ब्याङ्क र परियोजना बोर्डलाई व्यवस्थित रूपमा अगाडि बढ़ाउन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले पोखरा महानगरपालिकाको निर्देशनलाई सकारात्मक रूपमा लिँदै 0 किलोमिटर स्थित फिर्के खोला किनारमा रहेको आफ्नो भवन खाली गर्न थालेको छ। पोखरा महानगरपालिकाले फिर्की खोला संरक्षण तथा सौन्दर्यकरण योजना अन्तर्गत 35 दिने सूचना जारी गरेपछि जेठ 6 गते 3 दिनभित्र संरचना खाली गर्न पुनः निर्देशन दिएको थियो। सो निर्देशन अनुसार क्लबले निर्णय गरेर भवन खाली गर्न शुरू गरेको लायन्स क्लबका पूर्व अध्यक्ष प्रेमबहादुर जीशीले जानकारी दिनुभयो। उहाँको अनुसार उक्त भवन 2060 सालमा निर्माण गरिएको थियो। त्यति बेला तत्कालीन पोखरा महानगरपालिकाबाट भूचलनको स्वीकृति लिएर भवन निर्माण गरिएको र त्यस समयमा अहिले जस्तो स्पष्ट नदी खोला मापदण्ड लागू नभएको उहाँले बताउनुभयो। भवन बने करिब 10 वर्षपछि मात्रै मापदण्डका विषय कडाईका साथ लागू हुन थाले उहाँले भन्नुभयो। त्यसबेला तत्कालीन मेयर हर्कबहादुर गुरूङ र पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो। महानगरपालिकाले नै भवन निर्माण र संरक्षणका लागि 5 लाख रूपियाँ सहयोग गरेको थियो। जीसीको अनुसार भवनको शिलान्यास 2060 माघ 12 गते गरिएको थियो भने 2061 भदौ 26 गते उद्घाटन गरिएको थियो। बागलुङ बजारमा सञ्चालित डेयरी उद्योगहरूलाई दुग्धजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न सरकारलाई निकाली निर्देशन दिएका छन्। अनुगमनका क्रममा डेयरी उद्योगहरूले अव्यवस्थित तरिकाले दूधजन्य पदार्थ भण्डारण गरेको भेटिएपछि यस्तो निर्देशन दिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रयोगशाला सहितको भ्यान बागलुङ बजारमा आएर स्थलमै नमूना परीक्षण गरिएको छ। दुग्ध पदार्थका 14 नमूना संकलन गरी परीक्षण गर्दा मिसावट नपाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सुमन लामिछानेले बताउनुभयो। दुग्धजन्य पदार्थको गुणस्तरबारे उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रहरी, एकीकृत सेवा कार्यालय, उद्योग वाणी संघ, पत्रकार महासंघ र राष्ट्रिय उपभोक्ता मंच सहितको संयुक्त टोलीले बिहिबार डेयरी उद्योगहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दुग्धजन्य पदार्थमा मिसावट नपाइए पनि दूधको सरपसार र भण्डारणमा विशेष ध्यान दिन तथा फ्रिजको तापक्रम शून्यदेखि 4°C कायम राख्न व्यवसायलाई निर्देशन दिएको श्रेष्ठले बताउनुभयो। निजी क्षेत्रको 22 प्रदायक बुद्धगयाले 2 प्रमुख पर्यटकीय गन्तव्य चितवन र पोखरा जोड्ने हवाई सेवा बन्द गरेको छ। यात्रुको संख्या निकै कम भएपछि बुद्धले विगत 1 महिनादेखि भरतपुर पोखरा उडान रोकेको हो। बुद्धगया र भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले हाललाई यो सेवा स्थगित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जहाजमा यात्रुको संख्या ज्यादै न्यून हुनु, हवाई भाड़ा बढ़नु र पोखरा मुगलिन सड़क खण्डको अवस्था सुधार हुनु उडान बन्द गर्नुका मुख्य कारण हुन्। केही समय यात्रु नहुँदा पनि सेवा दियो तर सधैँ खाली जहाज उडाउन सकिएन, बस्नेतले भन्नुभयो। पोखरा र भरतपुर दुवै पर्यटक क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरी उडान शुरू गरे पनि सोचे जस्तो नतिजा नआएको बताउनुभयो। नियमित उडान रोकिए पनि पोखरा जाने वा चितवन आउने ठूलो समूह भएमा भने उडान गर्न सकिने बस्नेतले जानकारी दिनुभयो। चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायहरूको विशेष अनुरोधमा बुद्धयाले 2074 भदौ 30 गतेदेखि भरतपुर पोखरा उडान शुरू गरेको थियो। पछिल्लो 7 वर्षदेखि बुद्धको जहाजले 2 शहरबीच सम्पर्क गराउँदै आएको थियो तर सड़क मार्गको स्तरोन्नतिसँगै यात्रुहरूले मोटर यात्रा रोज्न थालेपछि हवाई सेवा संकटमा परेको हो। व्यवसायको पहलमा शुरू भएको सेवा बन्द हुँदा 2 पर्यटकीय सर्भिसको सीधा हवाई सम्पर्क टुटेको छ। हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 8 27 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु?
8: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
11: मोबाइल 9850505770।
12: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
13: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
13: हाम्रा विशेषताहरू
12: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
13: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
12: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
13: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
12: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9850662065।
14: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
14: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
15: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
14: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 9867168887।
16: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
17: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
16: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
17: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
16: सम्पर्क
17: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा।
16: फोन नम्बर 0615780053 र 5255715।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855700778।
21: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्त मात्र।
21: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
22: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
21: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी छ खैरनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0656 412 200 412 160 र 98 460 78 022।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना।
2: पुराना गर

0: गहनासँग नयाँ साथ फेर
1: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चन्द्रिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9859602699।
2: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
3: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
2: पढाई हुने विषयहरू
3: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
2: फारम बुझाउने अन्तिम मिति
3: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
2: अन्य जानकारीको लागि
3: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061-58-2798 र 5-8-3-5-07। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9556012474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
13: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण, टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता, नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।

0: सकिनेमा सकिन यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। डोरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9857338 9841656958।
4: ए कान्छा बा, कता हिँड्नुभयो छोरालाई लिएर?
5: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
4: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
5: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
4: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल। फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
6: फोन 0564140056, मोबाइल 9856603412 र 9866080615।
5: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
7: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
8: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
9: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
10: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
9: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
10: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
11: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 9847078022।
12: शुक्ला गण्डकी FM 97.6।

0: दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गर्दै आएको चौरीको दूधबाट बनेको चीज खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि काठमाडौँको लैनचौरमा डीडीसीसँगै रहेको काउन्टरमा भीड़ लाग्न थालेको छ। यही भीड़मा भेटिनुभयो काठमाडौँको मनमैजु बस्ने रेशम प्याकुरेल।
1: मलाई त यो बालन सरको पोजिटिभ कुरा जस्तो लाग्यो होइन, जसरी पनि अब हाम्रो नेपाली उत्पादनलाई नै माया गरौँ, यो उत्पादनलाई खाउँ होइन, यसले प्रोत्साहन गरौँ भन्ने हिसाबले उहाँको सकारात्मक कुरा लाएर खाइदिउँ हुन आएको।
0: कुनै सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै विज्ञापन गरेको यो पहिलो पटक हो। यसले शनिबारदेखि दुग्ध विकास संस्थानलाई चर्चामा ल्याएको छ। प्रधानमन्त्री स्तरबाटै सरकारी संस्थानको प्रवर्धन हुनु सकारात्मक हो भन्नुहुन्छ सोह्रखुट्टेबाट डीडीसी आउनुभएका उपभोक्ता मुस्कान पुरासैनी।
2: अब राष्ट्रको प्रधानमन्त्री जस्तो मान्छेले यसरी लोकल प्रोडक्टलाई चाहिँ सानो सरकारी एउटा संस्थानलाई यसरी प्रमोट गर्नु एकदम राम्रो कुरो हो। सायद त्यसकै प्रभाव पनि होला, हुन्छ म चाहिँ दैनिक नै आएको हो, तैपनि अब त्यहाँ त्यो यहाँको चिजहरू एकदम देखिरहेको छु होइन, सायद त्यसकै प्रभाव पनि होला, त्यो एकदम राम्रो रूपमा लिएको छु।
0: डीडीसीले चीज सहित दूध, दही, मोही, घिउ, आइसक्रीम लगायतका उत्पादन बिक्री गर्छ। डीडीसीका उत्पादन प्रति मानिसमा विश्वास भएकाले गुणस्तर प्रति पनि सकारात्मक धारणा बढेको ललितपुरको लुभुका दीपक पौडेल बताउनुहुन्छ।
3: आफू पनि खान्छु न, परिवारको लागि पनि, इष्ट मित्रको लागि पनि यहीँबाट लगिन्छ या चीज र अनि नेपाली उत्पादन धेरै राम्रो छ। हामीले नियमित रूपमा गुणस्तर कायम गर्न सकियो र रेगुलर उपलब्ध गराउन सकियो भने धेरै राम्रो हुन्छ। यसबाट कृषकहरूको पनि आर्थिक अवस्थामा सुधार हुन्छ, यसमा बिचौलियाको मार्जिन कम हुन्छ, यसबाट गर्दाखेरि प्रत्यक्ष रूपमा जनताहरूले लाभ पाउन सक्छ।
0: सरकारसँग लिएको ऋण तिर्न नसकेको भनेर पनि यो संस्थान पटक पटक विवादमा पर्दै आएको छ। अब गुणस्तर सुधार्न र उपभोक्ताको हितमा काम गर्न डीडीसीले थप काम गर्नुपर्छ। प्रधानमन्त्रीले डीडीसीको उत्पादन बारे गरेको पोस्टले व्यापार बढेको डीडीसीको डेरी सहायक पवित्रा प्रसाई बताउनुहुन्छ।
4: डीडीसीको व्यापार चाहिँ अब बालेन सरकारले गर्दाखेरि अलिकति हाम्रो व्यापार पनि अलिकति बढेर आइरहेछ। एकदमै अरू भन्दा पनि अहिले यो जेन्जीहरूको टिनेजरहरूले चाहिँ एकदमै हाइलाइटमा गरिरहेछ, त्यो कारणले गर्दा व्यापार पनि बढिया छ, सामान पनि छ, अहिले गर्ने छ हामीसँग।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु।

0: नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपीडी सेवा,
0: विशेषज्ञ ओपीडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्वकर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 16.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1

0: पदमा मनिषलाल प्रधान विजयी हुनुभएको छ।
1: सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी समस्याको अध्ययन गर्न 5 सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत लक्ष्मण बिडारीको अध्यक्षतामा समिति गठन गरेको हो। समितिले गीत संगीत क्षेत्रमा हुने बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको जाँचबुझ गर्नेछ। साथै रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र प्रविधि मैत्री बनाउने उपाय सुझाउनेछ।
0: महोत्तरीको बर्दिवास नगरपालिकाको अवसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। संस्थाले वैशाखको तेस्रो हप्तादेखि शुरू गरेको यो कार्यक्रममा नगर कार्यपालिकाले प्रति लिटर 2 रूपियाँका दरले अनुदान समेत उपलब्ध गराइरहेको छ। महिनाको अन्त्यमा एकमुष्ट भुक्तानी खातामा जम्मा हुने व्यवस्थाले किसानलाई झन्झटमुक्त बनाएको छ। अहिले दैनिक 300 लिटर दूध संकलन हुन थालेको र केही महिनामा नै 500 लिटर पुर्याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो। संस्थाले दूध संकलनका साथै प्रांगरिक विशाल खेतीको प्रवर्धन पनि थालेको छ।
1: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले कफी हब बनाउने अभियान तीव्र पारेका छन्। जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 रूपियाँको नोट भन्ने नाराका साथ महाभारत गाउँपालिकाले प्रति बोट 20 रूपियाँ र खानीखोलाले प्रति किलो 35 रूपियाँ अनुदान दिँदै कृषकलाई कफी खेतीतर्फ आकर्षित गराइरहेका छन्। 2 वर्षमा 2,24,000 बिरूवा वितरण भइसकेको महाभारतले यसै वर्ष थप 1,14,000 बिरूवा रोप्ने लक्ष्य लिएको छ। खानीखोलामा अहिले 60-70 टन कफी उत्पादन भइरहेको छ भने एक किसानले वार्षिक 13 लाख रूपियाँसम्म आमदानी गरेका छन्।
0: बाजुरा र हुम्ला बीच उत्पन्न सीमा विवादका कारण हिजोदेखि अवरूद्ध कर्णाली करिडोर खुलेको छ। आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र शस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वार्टर बाजुरा बीच विवाद समाधानमा सम्झौता भएसँगै राजमार्गमा गाड़ी आवागमन नियमित भएको हो। बाजुराको हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बन्द हुँदा यात्रुहरू समस्यामा थिए। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा जेठ 2 गतेदेखि 4 गतेसम्म हुम्लाको खारपुरनाथ गाउँपालिका वडा नम्बर 2 र 3बाट आएका मानिसले घरभित्रै पसेर कुटपिट र लुटपाट गरेको भन्दै घटनाको छानबिनको माग गरेर हिमाली युवा समूहले आन्दोलन गरेको थियो।
1: आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। नेपालमा एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा बढ़दो गर्मीका कारण शीतल उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुली मागले कृतिमान बनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एफपीका अनुसार ऊर्जा उत्पादकहरूले कृतिमानी स्तरमा बिजुली उत्पादन गर्दै देशकै उच्च माग पूरा गरेका छन्। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो 4:15 बिजुलीको माग 270.82 गिगा वाट पुग्यो, जुन बेला राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस थियो। यसअघि बुधबार यो माग 265.44 गिगावाट पुगेको थियो। मन्त्रालयले एयर कण्डिशनर, कूलर लगायत उपकरणको अत्यधिक प्रयोगका कारण बिजुली माग असामान्य रूपमा चुलिएको जनाएको छ। विश्वकै तेस्रो ठूलो हरित गृह ग्यास उत्सर्जक भारतले सन् 2070 शुद्ध शून्य उत्सर्जनको प्रतिबद्धता गरे पनि ऊर्जा सुरक्षाका लागि कोइलामाथिको निर्भरता अझै कायम छ। कृतिमान उत्पादनको सरकारी दावी बीच सामाजिक जाल एक्समा भने धेरै प्रयोगकर्ताले आफ्ना क्षेत्रमा विद्युत कटौती भइरहेको गुनासो गरेका छन्। भारतमा अप्रेलदेखि जूनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ़दै गएको छ। वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन्। एक्यूआईको अप्रेल प्रतिवेदनमा विश्वका सबैभन्दा तातो 50 शहरमा सबै भारतमै रहेको उल्लेख गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59 रन बनाएका छन्। यस्तै किर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो।

0: खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग 2 तालिकामा नेपाल 28 खेलमा 24 अङ्क सहित 5 स्थानमा छ, अमेरिका 28 खेलमा 38 अङ्क सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अङ्क सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।
1: आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 को सेटमा पराजित भएको हो। आज भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 को 16 सेटमा हरायो। यस्तै अहिले किर्गिस्तान र मालदिव खेलिरहेका छन्। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, कास्किस्तान, श्रीलंका र बंगलादेश छन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। यो खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राति 7:45 शुरू हुनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 26 पटक भेट भएकोमा हैदराबाद 14 र बेंगलुरू 12 खेलमा विजयी भएको छ। बेंगलुरू 13 खेलमा 18 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। हैदराबाद 13 खेलमा 16 अंकसहित तेस्रो स्थानमा छ। बेंगलुरू हैदराबाद सहित गुजरात टाइटन्स प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफको एउटा स्थानका लागि राजस्थान रोयल्स, पंजाब किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स मध्ये एक टोली पुग्नेछन्। चेन्नाई सुपर किंग्स, मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स प्लेअफ होडबाट बाहिरिसकेका छन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्राचार। अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
1: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
0: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान शुरू।
1: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
0: र आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश देवाली र भजेन्द्र बस्नु पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्लागंध की एफएम 97.6
1: बाल विद्या मंदिर मावी बीबीएम शुक्ला गण्डकी 4 दुले गौड़ामा कक्षा 11 को नया भर्ना संबंधी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मंदिर मावी बीबीएम मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नया भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नया भर्ना चलिरहेको छ।
2: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
3: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065-414-285 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्नुहोस्।
4: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98-4-61-94-378 98-1-71-96-902।
7: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
9: दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 065-570-052, मोबाइल 98-560-28-587।
13: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98-463-32-836, 98-560-22-099।
14: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त?
15: हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
15: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
15: है, ब्रिजेस ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक। खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
5: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702439, मोबाइल 98563636।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे 26D 60 हुँदै मगयाम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मगयाम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
11: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 लागि नयाँ भर्ना खुल्यो।
12: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
11: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
12: हाम्रा विशेषताहरू:
11: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
12: पुस्तकालयको व्यवस्था,
11: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
12: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
11: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
12: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
11: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ, सम्पर्क 0655712928 र 98506001

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
6: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
6: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
5: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
6: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
5: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
6: र मोबाइल नम्बर 98560-80385।
7: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-14-050, मोबाइल 98463-23811।
8: With mission into the future of learning.
9: Diamond Mavi Talsukko Bharna Sambandhi Suchana.
8: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan, Computer, Byavasthapan Ra Hotel Byavasthapan Bishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
9: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
8: कम वान्स भिजिट द डिफरेन्ट
9: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0165-63-146, 98-560-63-152।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्लाखण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता। दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिट खारेज। संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक आह्वान। नेपाल विकासशील देशमा स्तरोन्नति हुने प्रक्रिया स्थगित। अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूको धारणा। 9 वर्षको बजेट गोर्खा तनहुँ र कास्कीमा केन्द्रित, बाँकी 8 जिल्ला उपेक्षामा परेको गण्डकी प्रदेशका सांसद सुवेदीको आरोप। प्रचण्ड गर्मीले भारतमा बिजुली खपतमा कीर्तिमान र आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालको शानदार जीत। समाचार विस्तारमा सुन्नुहोस्। कास्की जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासीको इजलासले आज दुवै पक्षको बहस सुनेपछि सरकारी वकिल कार्यालयको माग बमोजिम अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब रासोका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ। यसअघि गितेन्द्र बाबु जीवी राई र छविलाल जोशी लगायतलाई प्रतिवादी बनाए। दायर गरिएका 3 वटा छुट्टा छुट्टै मुद्दाहरूमा अभियोग पत्र संशोधनको लागि 2 वटा निवेदन दर्ता भएका थिए। महानिधिवक्ता कार्यालयको निर्देश अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। उक्त निवेदनमाथि वादी नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका सह न्यायाधिवक्ता रूद्र प्रसाद पन्थी, उप न्यायाधिवक्ता स्वतन्त्र नेउपानी र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफले सहित सहायक जिल्ला न्यायाधिवक्ता द्वय सुजता पौडेल र दीपक अर्याली बहस गर्न भएको थियो। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रोहित राज वास्तोला तथा अधिवक्ता द्वय प्रीति पाण्डे रमेश गिरीले बहस गर्नु भएको थियो। अदालतले आदेशमा मुद्दाको मुख्य विषयवस्तु पीड़ित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको उल्लेख गरेको छ। शुरूमा अभियोग पत्र दायर गर्दा संशोधनको माग गरिएको विषयमा दावी नपुगेको र जाहेरवालाहरूको समेत त्यसतर्फ माग दावी नरहेको अवस्थामा संशोधन नगर्दा जाहेरवाला र प्रतिवादीहरूबीच मिलापत्र हुने तथा जाहेरवालाले आफ्नो बिगो रकम सहज रूपमा फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न जाने ठहर इजलासले गरेको छ। सर्वोच्च अदालतले दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीश द्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आज बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परमादेश जारी गरेको छ। अदालतले 4 दिनभित्र अनुसन्धानका सबै कार्य पूरा गरेर जिल्ला अदालत पर्सामा पेश गर्नु भने जिल्ला प्रहरीकारले पर्साको नाममा परमादेश जारी गरेको रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताउनुभयो। पछिल्लो पटक प्रसाई सोमबार जेठ 4 गते राति वीरगंजबाट पक्राउ पर्नु भएको थियो। उहाँलाई पछिल्लो समय पर्सा जिल्ला अदालतले 4 दिन म्याद थप गर्न अनुमति दिएको थियो। प्रहरीले उहाँ विरूद्ध विद्युतीय कारोबार ऐन र राज्य विरूद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिएको थियो। सरकारले नेपाललाई अधिकन विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्रचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीखमा संयुक्त राष्ट्रसंघलाई औपचारिक रूपमा अनुरोध पत्र पठाइसक्नु भएको छ। नेपाल यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम सन् 2023 नोभेम्बरसम्मका लागि पछाडि सारिएको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुका पछाडि सरकारले 5 मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो विश्व ब्याङ्कले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकका लागि सार्वजनिक आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एउटा सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा 7 दिनभित्र सुझाव दिन आग्रह गरिएको छ। नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्षहरूले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन्। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्तले परिस्थिति मूल्याङ्कन गरेर अध्यक्ष ओलीले निकास दिनुपर्ने धारणा राखेको एक नेताले बताएका छन्। आजको सचिवालय बैठकमा नेताहरूले खुलस्त कुरा राख्नु भएको छ। अध्यक्ष ओलीको नेतृत्वमा अब आन्दोलन अघि बढ़न नसक्ने र परिस्थिति मूल्याङ्कन गरेर अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने विषय उठेको छ, ती नेताले भने। बैठकमा अध्यक्ष ओलीको कार्य विभाजन प्रस्तावमाथि धारणा राख्ने क्रममा उपाध्यक्षहरूले आज राजीनामा शब्दको प्रयोग गरेनन् तर निकास दिनुपर्छ भन्ने समान धारणा रहेको बताएका थिए। उपाध्यक्ष रामबहादुर थापा बादलले मात्रै ओलीको पक्षमा बोल्नु भएको थियो। उहाँले आफूले चैत 19 गते प्रतिनिधि सभा बैठकमा बोलेको कुरा सही भएको निचोड राख्नु भएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार शुक्रबार उहाँले दोस्रो पटक प्रदेशसभामा विश्वासको मत लिनु भएको हो। प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 प्रदेशसभा सदस्यले मतदान गरे। प्रदेशसभा बैठकमा 100 प्रदेशसभा सदस्य उपस्थित रहँदा एकजना तटस्थ रहे। कांग्रेससँगै मुख्यमन्त्री यादवलाई एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। जसपा नेपालले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गर्यो। जनमत पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्। गत मंगिरमा 7 दलको समर्थनमा तत्कालीन एमाले नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्नुभएको थियो। सरकार गठन भएको 6 महिनामै फेरि एमालेकै समर्थनमा उहाँले आफ्नो नेतृत्वको सरकार जोगाउनु भएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गर्नुभएको छ। आज सुनसरीको लौकेहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधन जस्तो संवेदनशील विषयमा परिपक्व ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। सभापति थापाले गत भदौ 24 गते भएको जेएनजी आन्दोलन सम्बन्धी घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोप्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू गरिएको छ। नेपालभित्र कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको भीमात नगरपालिका भीमात बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार विभागबाट शुरू भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यस वर्ष तनहुँका 2 विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियाले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खुलेको बताउनुभयो। कृषि स्नातक गरेका जनशक्तिको लागि सरकारी सेवा अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र सहकारी कृषि उद्योग र पशुपालनमा ठूलो माग भएको अधिकृत परियाले बताउनुभयो। कृषि अब परम्परागत निर्वाहमुखी पेशा मात्र रहेन, यसलाई व्यावहारिक र प्रविधि मैत्री बनाउन सके युवाहरू रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनुभयो। गण्डकी प्रदेशको बजेट विनियोजनमा चरम असन्तुलन रहेको र सरकारले आन्तरिक रोजगारीका नाममा सार्वजनिक गरेको तथ्याङ्क मिथ्याङ्क मात्रै भएको टिप्पणी गरिएको छ। गण्डकी प्रदेश सभा सदस्य दिल्ली राम सुवेदीले प्रदेशको विकास र बजेट बाँडफाँडको शैलीप्रति कड़ा असन्तुष्टि जनाउँदै तथ्याङ्क र यथार्थ ठूलो खाडल रहेको बताउनुभयो। गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिले बजेटका सम्बन्धमा आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रदेशका 11 जिल्ला मध्ये 3 जिल्लाको बजेटले अन्य 8 जिल्लालाई थिचेको दावी गर्नुभयो। सुवेदीले गोर्खा तनहुँ र कास्कीको बजेट मात्रै हेर्ने हो भने बाँकी रहेका 8 जिल्लाको 4 वर्षको बजेट भन्दा बढ़ी भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। तथ्याङ्कको आधारमा हेर्दा यो स्थिति निराशाजनक छ। उहाँले भन्नुभयो उहाँले प्रदेश सरकारले रोजगार सिर्जना गरेको दावी गर्नुभयो, त्यो पनि तथ्याङ्क मात्र सीमित। उहाँले प्रदेश सरकारले रोजगार सिर्जना गरेको दावी गरे पनि त्यो तथ्याङ्कमा मात्र सीमित रहेको र जमीनमा कुनै काम नभएको आरोप लगाउनुभयो। तथ्याङ्कमा रोजगारी बढ़ेको देखाइए पनि वास्तवमा यो मिथ्याङ्क मात्रै हो, रोजगार नै सिर्जना गरिएको छैन उहाँले भन्नुभयो। अर्थतन्त्रको स्वाभाविक विकासक्रम कृषि उद्योग र त्यसपछि सेवा क्षेत्र हुनुपर्नेमा गण्डकीले सीधै उद्योगलाई नाघेर सेवा क्षेत्रमा फड्को मारेकोमा सुवेदीले व्यङ्ग्य गर्नुभयो। हाम्रो अर्थतन्त्र मोटाएको हो कि सुन्निएको हो भनेर सोच्नुपर्ने बेला आएको छ। उहाँले थप्नुभयो सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको प्याकेज बीच तालमेल नहुँदा राम्रा सोचहरू पनि कार्यान्वयनमा जान नसकी टाई लाइट पीस मात्रै बनेको उहाँको ठम्मे छ। उहाँले परियोजना ब्याङ्क र परियोजना बोर्डलाई व्यवस्थित रूपमा अगाडि बढ़ाउन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरु महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौरा हेल्थ पोस्टोक,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
8: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
9: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू:
9: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
8: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: पर्याप्त खेल मैदानको व्यवस्था,
8: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
9: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
8: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
9: उचित पुस्तकालयको व्यवस्था।
8: थप जानकारीको लागि सम्पर्क
9: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
8: सम्पर्क नम्बर
6: 0655711195, मोबाइल 9856062112 र 9846018171।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
3: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 98560206630।
14: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
8: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौड़ामा कक्षा 11 को नया भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नया भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नया भर्ना चलिरहेको छ।
15: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
16: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560435497 र 98560434585 सम्पर्क गर्नुहोस्।
17: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
18: हाम्रो मोबाइल पसल दुलेगौडामा
19: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
18: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
20: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
18: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560556996।
21: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
23: सम्पर्क 0564142121, मोबाइल 98560535921।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: Yamaha.
25: With mission into the future of learning.
26: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
25: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
26: देखि तनहुको, खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
25: कम वान्स भिजिट द डिफरेन्ट
26: प्रिन्सिपल डायमन्ड मावि पोखरा 27 तालचोक कास्की, फोन 0161563146, 98560363152।
8: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
9: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
8: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
9: हाम्रा विशेषताहरू
8: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
9: पुस्तकालयको व्यवस्था,
8: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
9: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
8: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
9: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
8: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहुँ। सम्पर्क 0655712298 र 98560001।
0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
4: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
2: ल कान्छा बा, पनि अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि।

0: मान्यता प्राप्त एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने। नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एचए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने। त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
1: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: बाँकी समाचार। लायन्स क्लब अफ पोखरा फेस्टेल सिटीले पोखरा महानगरपालिकाको निर्देशनलाई सकारात्मक रूपमा लिँदै 0 किलोमिटर स्थित फिर्की खोला किनारमा रहेको आफ्नो भवन खाली गर्न थालेको छ। पोखरा महानगरपालिकाले फिर्की खोला संरक्षण तथा सौन्दर्यकरण योजना अन्तर्गत 35 दिने सूचना जारी गरेपछि जेठ 6 गते 3 दिनभित्र संरचना खाली गर्न पुनः निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार क्लबले निर्णय गरेर भवन खाली गर्न शुरू गरेको लायन्स क्लबका पूर्व अध्यक्ष प्रेमबहादुर जीशीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त भवन 2060 सालमा निर्माण गरिएको थियो। त्यति बेला तत्कालीन पोखरा महानगरपालिकाबाट भोगचलनको स्वीकृति लिएर भवन निर्माण गरिएको र त्यस समयमा अहिले जस्तो स्पष्ट नदी खोला मापदण्ड लागू नभएको उहाँले बताउनुभयो। भवन बनेको करिब 10 वर्षपछि मात्रै मापदण्डका विषय कडाईका साथ लागू हुन थाले उहाँले भन्नुभयो। त्यसबेला तत्कालीन मेयर हर्कबहादुर गुरूङ र पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो। महानगरपालिकाले नै भवन निर्माण र संरक्षणको लागि 5 लाख रूपियाँ सहयोग गरेको थियो। जीसीका अनुसार भवनको शिलान्यास 2060 माघ 12 गते गरिएको थियो भने 2061 भदौ 26 गते उद्घाटन गरिएको थियो। कालिका बहुमुखी क्याम्पसको नयाँ संचालक समिति गठन गर्दै अध्यक्षमा पुनः किरण केसी सर्वसम्म चयन हुनुभएको छ। नवगठित समितिले क्याम्पसको गुणस्तर अभिवृद्धिसँगै क्यूएए प्रमाणपत्र प्राप्तिका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्दै बजारले माग गरेका विषय संचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ। नवनियुक्त अध्यक्ष केसीले क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने, विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थासँग एमओयू गरी विद्यार्थीलाई रोजगारीसँग जोड्ने तथा शिक्षक अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने योजना रहेको बताउनुभयो। हामी बजारले माग गरे बमोजिम आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न, नयाँ विषय सञ्चालन गर्नुको साथै भइरहेका कार्यक्रमलाई थप सिपमूलक बनाउन नन क्रेडिट कोर्स सञ्चालन गरिएका छौं। उहाँले भन्नुभयो, विद्यार्थीलाई ज्ञान, सिप र अनुशासन सहित योग्य नागरिक बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो। उहाँले क्याम्पसको विधान तथा रणनीतिक योजना अनुसार भीआईटी, बीबीए र बीएचएम जस्ता बजारमुखी कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो। बागलुङ बजारमा सञ्चालित डेयरी उद्योगहरूलाई दूधजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न सरकारवाला निकायले निर्देशन दिएका छन्। अनुगमनका क्रममा डेयरी उद्योगहरूले अव्यवस्थित तरिकाले दूधजन्य पदार्थ भण्डारण गरेको भेटेपछि यस्तो निर्देशन दिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रयोगशाला सहितको भ्यान बागलुङ बजारमा आएर स्थलमै नमूना परीक्षण गरिएको छ। दुग्ध पदार्थका 14 वटा नमूना संकलन गरी परीक्षण गर्दा मिसावट नपाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सुमन लामिछानेले बताउनुभयो। दुग्धजन्य पदार्थको गुणस्तरबारे उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुड नियन्त्रण डिभिजन, प्रहरी एकीकृत सेवा कार्यालय, उद्योग वाणी संघ र पत्रकार महासंघ र राष्ट्रिय उपभोक्ता मंच सहितको संयुक्त टोलीले बिहिबार डेयरी उद्योगहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दुग्धजन्य पदार्थमा मिसावट नपाइए पनि दूधको ओसार प्रसार र भण्डारणमा विशेष ध्यान दिन तथा फ्रिजको तापक्रम 0 डिग्री सेल्सियससम्म कायम राख्न व्यवसायलाई निर्देशन दिएको श्रेष्ठले बताउनुभयो।

0: निजी क्षेत्रको वायु सेवा प्रवाह एका बुद्ध एयरले दुई प्रमुख पर्यटक गन्तव्य चितौं र पोखरा जन्य हवाई सेवा बन्द गरेको छ। यात्रुको संख्या निकै कम भएपछि बुद्धले विगत एक महिनादेखि भरतपुर पोखरा उडान रोकेको हो। बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले हालै यो सेवा स्थगित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जहाजमा यात्रुको संख्या ज्यादै न्यून हुनु, हवाई भाड़ा बढ़नु र पोखरा मुगलिन सड़क खण्डको अवस्था सुधार हुनु उडान बन्द गर्नुका मुख्य कारण हुन्। केही समय यात्रु नहुँदा पनि सेवा दिइयो तर सधैँ खाली जहाज उडाउन सकिएन, बस्नेतले भन्नुभयो। उहाँले पोखरा र भरतपुर दुवै पर्यटक क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरी उडान शुरू गरे पनि सोचे जस्तो नतिजा नआएको बताउनुभयो। नियमित उडान रोकिए पनि पोखरा जाने वा चितौन आउने ठूलो समूह भएमा भने उडान गर्न सकिने बस्नेतले जानकारी दिनुभयो। चितौन र पोखराका पर्यटन तथा होटल व्यवसायहरूको विशेष अनुरोधमा बुद्ध एयरले 2074 भदौ 30 गतेदेखि भरतपुर पोखरा उडान शुरू गरेको थियो। पछिल्लो 7 वर्षदेखि बुद्धको जहाजले दुई शहरबीच सम्पर्क गराउँदै आएको थियो, तर सड़क मार्गको स्तर उन्नतिसँगै यात्रुहरूले मोटर यात्रा रोज्न थालेपछि हवाई सेवा संकटमा परेको हो। व्यवसायको पहलमा शुरू भएको यो सेवा बन्द हुँदा दुई पर्यटकीय शहर बीचको सीधा हवाई सम्पर्क टुटेको छ। रायपुर पोखरा सम्पर्क समाजले आयोजन गरेको वक्तित्व कला प्रतियोगितामा गाउँ फर्कदै माविका दिप्सन पोखरेल प्रथम हुनु भएको छ। स्वर्गीय जनकवि गोकुल जोशीको 97 जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा पोखरेल प्रथम हुनुभएको हो। यसैगरी प्रतियोगितामा राजपुर माविकी सुजेता पोखरेल द्वितीय, तालबेसी माविकी सदस्य रेग्मी तृतीय र आधारभूत माविका शीतल थापा सान्तोना हुनु भएको छ। प्रतियोगिताका विजेतालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका 11 रायपुरमा 1987 जेठ 8 गते जन्मिएका जनकवि गोकुल जोशी नेपाली साहित्यका प्रगतिशील जनवादी तथा मानवतावादी चेतनाका अद्वितीय स्रष्टा हुनुहुन्छ। बालिकालमा विद्यालयको अभाव, आर्थिक कठिनाई र सामाजिक उपेक्षाका बीच उहाँले टुकी र लालटेनको ज्यालामा अध्ययन गर्नुभयो। कलिलो उमेरमै भारतको सिलाङ, आसाम, कलकत्ता लगायतका ठाउँमा श्रम गर्न पुग्नुभएका गोकुलले जीवनका यथार्थलाई नजिकबाट बुझ्नुभयो। यही संघर्षले उहाँको कवि चेतनालाई अझ प्रखर बनायो। बाँच र बाँच्न देऊ, सीमानाको द्वीप, एसियाको फूलबारी नेपाल, ढाकरेको वेदना आदि कृति मार्फत उहाँले मानवता, समानता र स्वतन्त्रता, सामाजिक न्यायको पक्षमा आवाज उठाउनुभयो। 2018 सालमा 31 वर्षका अल्पायुमै उहाँको निधन भए पनि उहाँका विचार, सिर्जना र चेतना आज पनि जीवित रहेको छ। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक 116.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.29% उकालो लागेको छ। आज 203 कम्पनीको शेयर बढ़दा 57 घटेको छ। यस्तै 8 कम्पनीको शेयर भने घटबर भएको छैन। आज क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर 14.81% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन एनआईसी एसिया ब्यालेन्स फण्डको शेयर 2.59% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.99 अर्ब कारोबार भएकोमा आज 336 कम्पनीका 1.08 करोड़ किता शेयर 4.49 अर्ब रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। भारतमा प्रचण्ड गर्मीका कारण शीतल खोज्न उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुली मागले कृतिमान बनाएको छ। बढ़दो गर्मीबीच ऊर्जा उत्पादकहरूले कृतिमान स्तरमा बिजुली उत्पादन गर्दै देशको अहिलेसम्मको उच्च माग पूरा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएपीले जनाएको छ। भारतको ऊर्जा मन्त्रालयको अनुसार हिजो दिउँसो 4:15 बजे बिजुली माग 270.82 गिगावाट पुगेको थियो। त्यस समयमा राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस पुगेको थियो। यसैगी अस्ति बुधबार 265.44 गिगावाट पुगेको थियो। ऊर्जा मन्त्रालयले बढ़दो तापक्रमका कारण एयर कन्डिशनर, कूलर लगायतका उपकरणहरूको प्रयोग अत्याधिक बढ़ेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ। खेल समाचार। आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि शानदार जीत निकालेको छ। आज सम्पन्न सिरिजको अन्तिम खेलमा अमेरिकामाथि 122 रनको शानदार जीत निकालेको हो। यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भएको अन्तिम सिरिजको सुखद अन्त्य गरेको छ। अमेरिकालाई पहिलो खेलमा 9 विकेटले हराएको थियो। नेपाल सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग डीएल मेथडमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई 6 विकेटले हराएको थियो। यसअघि नेपाली यो सिरिजबाट 6 अंक जोड़िएको छ। यो जीतसँगै नेपाल 24 अंकमा 5 स्थानमा छ। नेपाली लीग 2 28 खेलमध्ये 11 खेलमा जित, 15 खेलमा हार र 2 खेलमा अंक बाँड्दै 24 अंक बनाएको हो। लीग 2 नेपालले अब 8 खेल खेल्न बाँकी छ। सबै खेल नेपाली विदेशी भूमिमा खेल्नेछ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता, दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिट खारिज, संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक आह्वान, नेपाल विकासशील देशमा स्तर उन्नति हुने प्रक्रिया स्थगित, अध्यक्षी ओलीले मार्ग प्रशस्त गर्नुपर्ने एमाले सचिवालय बैठकमा उपाध्यक्षीहरूको धारणा, नौ वर्षको बजेट गोर्खा तनहुँ र कास्कीमा केन्द्रित, बाँकी आठ जिल्ला उपेक्षामा परेको गण्डकीका सांसद सुवेदीको आरोप, प्रचण्ड गर्मीले भारतमा बिजुली खपतमा कृतिमान र आईसीसी विश्वकप लीग दुई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालको शानदार जीत। हवस् त हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
3: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
4: विज्ञान सँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
3: सम्पर्क
4: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा।
3: फोन नम्बर 0615780053 र 5255015।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905511।
5: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 मा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0654141184, 98562210 र 98562345।
3: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
4: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 मा भर्ना खुल्यो।
3: पढाई हुने विषयहरू
4: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स,
7: फाइनेंस र व्यवस्थापन तर्फ कम्प्यूटर र होटल मैनेजमेंट सहित विषय पढ़ाई होने
8: फारम बुझाने अंतिम मिति
7: 2083 जेठ 9 गते शनिवार दिवसो 4 बजे सम्म
8: अन्य जानकारी को लागि
7: सगरमाथा मावि पोखरा में संपर्क गर्नुहोला संपर्क फोन नंबर 0161582798 र 583507 हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोक देखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाईवे 50 मीटर भित्र शांत र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइराछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
12: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707444
13: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मध्यनजर करते अहिले विशेष सेवा सहित पहले को स्थान दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी कराद संपर्क मोबाइल नम्बर 98560779787।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही एल्युमिनियम अब यूपीबीसीको साथमा
16: एल्युमिनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
17: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 98562938 र 98028922938
18: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
19: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
18: खैरेनी टार कहाँनिर छ यो राजु टायर
19: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
18: कार स्कार्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
19: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562648452

0: न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
0: मोबाइल 9850505770।
4: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
8: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
8: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
9: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
8: सम्पर्क
9: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
8: फोन नम्बर 0161 578053 र 525715।
10: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
11: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
10: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
12: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9841080829। दमौली शाखाको लागि सम्पर्क 9867013425।
13: चिसा पानी, चिसा पानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, सेरिनाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र मह। मोबाइल 9841616878, 9825527763।
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो। स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुलुङ्गी।
16: हाम्रा विशेषताहरू
17: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
16: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
17: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
17: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174479 र 98562665।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0635414184, 98562210 र 98562345।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98562-60-8727 र 98644-35031।
10: It's New Galaxy Time।
11: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
10: संस्थाका विशेषताहरू:
11: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
10: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
11: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
10: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
11: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
10: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
11: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: विस्तृत जानकारीका लागि
11: न्यू ग्यालेक्सी स्कूल, +2 कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
10: नदीपुर पोखरा।
11: फोन 0615702110 र 5853077।
12: Be the Galaxians, feel the difference. Dedicated to academic excellence since 1994.
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त?
8: हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
8: मोबाइल नम्बर 98261 5207। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
8: है, ब्रिजेस ज्वेलर्स।
16: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
17: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
16: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
17: अध्यापन हुने विषयहरू
16: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
17: विशेषताहरू,
16: विषय विज्ञद्वारा अध्यापन गराइने,
17: अत्याधुनिक प्रयोगशाला,
16: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98161-63-372।
20: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
21: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
20: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
8: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
20: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
22: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
20: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
22: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
20: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल। फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
3: फोन 0658-414-056, मोबाइल 98-560-63-412 र 98-660-80-615।
22: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
0: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स सिटिबिटी द्वारा मान्यता प्राप्त
1: एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने
0: नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने पढाइपछि राम्रो तलबको व्यवस्था
1: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने
0: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने
1: सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने
0: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्
2: सुन्नुहोस् है फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म
23: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डरा हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
24: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ
23: त्यसो नभने म पनि अब नाटिकेर भटभटेलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु
25: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट कन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
26: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 BP चोक
26: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 98 4 63 56 58
27: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना
28: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 को लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो
27: पढाइ हुने विषयहरू
28: विज्ञान तर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ
27: फारम बुझाउने अन्तिम मिति
28: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म
27: अन्य जानकारीको लागि
28: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला सम्पर्क फोन नम्बर 061582798 र 583507 हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।

0: गौडा तन हुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
0: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
1: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
2: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
1: सम्पर्क
2: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा।
1: फोन नम्बर 061-578-053 र 525-515।
3: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
3: पुराना गरगहनासँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609।

0: जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण टेस्टिंग तथा नदी में पानी को बहाव बढ़ने संबंधी सूचना कास्की जिला पोखरा महानगर पालिका वड़ा नंबर 33 तिकलांग र वड़ा नंबर 30 मुसेटुंडा को सीमाना सेती नदी में निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदी में निर्माण भएको ड्याम को तल्लो तटीय क्षेत्र में आयोजना परीक्षण को क्रम में नदी में पानी छाड़ने हुँदा सेती नदी को बहाव अचानक र अप्रत्याशित रूप में बढ़ सकने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनार सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौं। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
3: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 06 5709 सार, मोबाइल नम्बर 98460268
4: 98560268।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरा छन् तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: यही जित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन नम्बर 06 5714 1433, मोबाइल 98 6 78 61 87।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त आज नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 141 11 178, 98 560 0078।
6: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950। इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
11: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
12: हाम्रा विशेषताहरू
11: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
11: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
11: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562665।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
6: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
6: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
6: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: शुक्ला गण्डकी FM 97.6।

0: 7.6 Shukla Gandaki FM 97.6
1: अदालतको आदेश
2: संशोधन गर्ने र सरकारी ठगीको अभिमात्रै कायम गर्ने गरी चाहिँ आदेश आएको छ।
1: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयप आर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
3: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। देशमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्याएको थियो जम्मा 180 अर्ब। आँखा जिम्मा गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठूलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
4: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
3: अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात
4: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिङ वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणेन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
5: रोजगारी दिने, त्यस्तै गरी कन्जम्सन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्सन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जान्न है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। त अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नुभयो जस्तो लाग्छ।
6: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
5: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ गरी 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के हो भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको छ त्यो त घट्ने हो भन्ने लाइनमा निरीयताको कारणले
6: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
5: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ शुरूआत गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाउ छ। अब हामी पब्लिकले नै पनि कर तिर्नु पर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले मागदिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्न भएन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिमाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बेस सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुना साथै त्यो अटोमेटिकली आउँछ।
6: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
5: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनुपर्छ।
4: उनीसे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणेन्द्र दाहालसँग कुरा गर्दै। अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्य दर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुर समेतको अभिदावी थियो। त्यसमा सरकारी विभिन्न कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमलाल दुर्गासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
4: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डु, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
7: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिए देखिए पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
4: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नया जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-157।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: एकान्छी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ, गङ्गुबु बसबार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट वर्क तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.naass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर, फोन 061-577-718, 98463-32836, 98562-2099।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ, पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0-65-590-511।
6: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
11: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
12: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार।
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
13: ओमकार।
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार।
12: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
12: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
14: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
15: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
14: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0965702439, मोबाइल 9956063636।
16: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
18: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 9856062676।
19: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
20: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
19: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
20: सुन्दर, शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
19: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
20: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
19: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
20: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
19: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0168433385
20: र मोबाइल नम्बर 9956608385।
21: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
22: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो।

0: बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
1: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
0: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
1: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: बहिनी गर्दन लगाएको
1: दिदी,
0: गर्दन लगाउनु भएको?
2: हजुर हो नि,
0: समय खराब छ, रात पनि लागिसक्यो, उजेल नहुँदै हिँड्नु हुँदैन, बरु रतन नाच्न है।
1: हुन्छ हुन्छ, ल जाउँ जाउँ जाउँ जाउँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल में कक्षा 11 को लागि नया भर्ना खुल्यो।
2: एसईई 2082 को परीक्षा में 4 जीपीए ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
2: हाम्रा विशेषताहरू:
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
2: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
2: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
2: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहु। सम्पर्क 0655712198 र 98560001।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
6: With mission into the future of learning.
7: डायमंड मावी तालचुकको भर्ना सम्बन्धी सूचना।
6: 21 औं शताब्दी सापेक्ष शिक्षण विधि र प्रविधिको प्रयोग गरी निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल एस डायमंड मावी पोखरा तालचुकमा शैक्षिक सत्र 2083-84 का लागि विज्ञान, कम्प्युटर व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा 11 को भर्ना खुलेको जानकारी गराइन्छ। साथै भर्ना कार्यक्रम प्रारम्भ भएको छ।
7: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
6: कम वान्स भिजिट द डिफरेन्ट
7: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0615631146 98560361।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: बाल विद्या मन्दिर मावी, बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
12: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
13: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065-414-285 98-560-35-497 र 98-560-34-85 सम्पर्क गर्नुहोस्।
14: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौंडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 065-414-245 065-414-345।
18: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
19: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा विशेषताहरू:
19: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
18: जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
19: पर्याप्त खेल मैदानको व्यवस्था,
18: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
19: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
18: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
19: उचित पुस्तकालयको व्यवस्था।
18: थप जानकारीको लागि सम्पर्क
19: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
18: सम्पर्क नम्बर
19: 0655711195, मोबाइल 98-560-62112 र 98-460-1817।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9857014175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। क्याप्चा जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले शुक्रबार दुई पक्षको बहस सुनेपछि सरकारी वकिल कार्यालयको माग बमोजिम अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब राष्ट्रपति सभापति रवि लामी छाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोगको दावी मात्र यथावत रहनेछ भन्ने, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ। यसअघि गितेन्द्र बाबु, जीवी राई र छविलाल जोशी लगायतलाई प्रतिवादी बनाएर दायर गरेको तीनवटा छुट्टा छुट्टै मुद्दामा अभियोग पत्र संशोधनका लागि दुईवटा निवेदन दर्ता भएका थिए। महान्याधिवक्ताका कार्य को निर्देशन अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। उक्त निवेदनपछि वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका सह न्यायाधिवक्ता रूद्रप्रसाद पन्थी, उप न्यायाधिवक्ता स्वतन्त्र न्यौपाने र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमल काफले सहित सहायक जिल्ला न्यायाधिवक्ता द्वय सुजाता पौडेल र दीपक अर्यालले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रोहित राज वास्तोला तथा अधिवक्ता द्वय प्रीति पाण्डे र रमेश गिरीले बहस गरेका थिए। अदालतले आदेशमा मुद्दाको मुख्य विषयवस्तुहरू पीड़ित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको उल्लेख रहेको छ। शुरूमा अभियोग पत्र दायर गर्दा संशोधनको माग गरिएको विषयमा दावी नपुगेको र जाहेरवालाहरूको समेत त्यसतर्फ माग दावी नरहेको अवस्थामा संशोधन नगर्दा जाहेरवाला र त्यस प्रतिवादी बीच मेलापत्र हुने तथा जाहेरवालाले आफ्नो बिगो रकम सहज रूपमा फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न जाने ठहर इजलासले गरेको छ। गण्डकी प्रदेशको बजेट विनियोजनमा चरम असन्तुलन रहेको र सरकारले आन्तरिक राजस्वका नाममा सार्वजनिक गरेको तथ्याङ्क मिथ्याङ्क मात्रै भएको टिप्पणी गरेको छ। गण्डकी प्रदेश तथा प्रदेश सभा सदस्य राम सुवेदीले प्रदेशको विकास र बजेट मार्फतको शैलीप्रति कडा असन्तुष्टि जनाउँदै तथ्याङ्क र यथार्थबीच ठूलो खाडल रहेको बताउनुभयो। गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिले बजेटका सम्बन्धमा शुक्रबार पोखराका आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रदेशका 11 जिल्ला मध्ये 3 जिल्लाको बजेटले अन्य 8 जिल्लालाई थिचेको दावी गर्नुभयो। सुवेदीले गोर्खा तनहुँ र कास्कीको बजेट मात्रै हेर्ने हो भने बाँकी रहेका 8 जिल्लाको 4 वर्षको बजेट भन्दा बढ़ी भएको तथ्याङ्क प्रस्तुत गरेका छन्। तथ्याङ्कको आधारमा हेर्दा यो स्थिति निराशाजनक छ, उहाँले भन्नुभयो। उहाँले प्रदेश सरकारले रोजगारी सृजना गरेको दावी गरे पनि त्यो तथ्याङ्कमा मात्र सीमित रहेको र जमीनमा कुनै पनि नभएको आरोप लगाउनुभयो। तथ्याङ्कमा रोजगारी बढ़ेको देखाइए पनि वास्तवमा यो मिथ्याङ्क मात्रै हो, रोजगार नै सृजना गरिएको छैन। उहाँले भन्नुभयो, अर्थतन्त्रको स्वाभाविक विकासक्रम कृषि उद्योग र त्यसपछि सेवा क्षेत्र हुनुपर्नेमा गण्डकीले सिधै उद्योगलाई लागेर सेवा क्षेत्रमा फड्को मारेकोमा सुवेदीले व्यङ्ग्य गर्नुभयो। हाम्रो अर्थतन्त्र समेटिएको मोटाएको हो कि सुनिएको हो भनेर सोच्नुपर्ने बेला आएको छ। उहाँले भन्नुभयो, सरकारले ल्याउने निरन्तरता कार्यक्रम र बजेटको प्याकेज र बीच तालमेल नहुँदा राम्रो सोचहरू पनि कार्यान्वयनमा जान नसके टाई लाइट फिस मात्रै भनेको उहाँको खम्याई छ। उहाँले परियोजना बैंक र परियोजना बोर्डलाई व्यवस्थित रूपमा अगाडि बढ़ाउन नसक्नु सरकारको कमजोर रहेको बताउनुभयो। लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले पोखरा महानगरपालिकाको निर्देशनलाई सकारात्मक रूपमा लिँदै 0 किलोमिटर स्थित फिर्के खोला किनारमा रहेको आफ्ना भवन खाली गर्न थालेको छ। पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण तथा सौन्दर्यकरण योजना अन्तर्गत 35 दिने सूचना जारी गरेपछि जेठ 6 गते 3 दिनभित्र संरचना खालीहरू गर्न पुनः आदेश दिएको थियो। सोही निर्देशन अनुसार क्लबले निर्णय गरे भवन खाली गर्न शुरू गरेको। लायन्स क्लबका पूर्व अध्यक्ष प्रेम बहादुर ऋषिले जानकारी दिनुभयो। उहाँको अनुसार उक्त भवन 2060 सालमा निर्माण गरिएको थियो। त्यति बेला तत्कालीन पोखरा उपमहानगरपालिकाबाट भुक्तानको स्वीकृति लिएर भवन निर्माण गरिएको र त्यस समयमा अहिले जस्तो स्पष्ट नदी खोला मापदण्ड लागू नभएको उहाँले बताउनुभयो। भवन बनेको करिब 10 वर्षपछि मात्रै मापदण्डको विषय कडाईका साथ लागू हुन थाले। उहाँले भन्नुभयो त्यति बेला तत्कालीन मेयर हर्क बहादुर गुरूङ र पूर्व म्युनिसिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठले संयुक्त रूपमा शिलान्यास गरेको थियो। महानगरपालिकाले नै भवन निर्माण र संरक्षणका लागि 5 लाख रूपियाँ सहयोग गरेको थियो। चिसीका अनुसार भवनको शिलान्यास 2060 साल माघ 12 गते गरिएको थियो भने 2061 भदौ 26 गते उद्घाटन गरिएको थियो। कालिका बहुमुखी क्याम्पसको नयाँ संचालक समिति गठन गर्दै अध्यक्षमा पूर्ण किरण केसी सर्वसम्मत चयन भएका छन्। नवगठित समितिले क्याम्पसको गुणस्तरीय जनअभिवृद्धिसँगै क्यूएए प्रमाणपत्र प्राप्तिका क्रममा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्दै बजारले माग गरेको विषय संचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ। नवयुक्त अध्यक्ष केसीले क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने विभिन्न स्वदेशी विदेशी संस्थाहरूसँग एमओयू गरी विद्यार्थीहरूलाई रोजगारीसँग जोड्ने तथा शिक्षक अनुशासन अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने योजना रहेको बताउनुभयो। हामी समाज बजारले माग गरेको बमोजन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र नयाँ विषय सञ्चालन गर्नुका साथै भविष्यका कार्यक्रमहरूलाई थपमूलक बनाउन र नन क्रेडिट कोर्स सञ्चालन गरेका छौं। उहाँले भन्नुभयो विद्यार्थीहरूलाई ज्ञान सिप र अनुसन्धान सहित योग्य नागरिक बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो। उहाँले भन्नुभयो क्याम्पसले विधान तथा रणनीतिक योजना अनुसार भीआईटीबीपीए र बीएचएम जस्ता बजारमुखी कार्यक्रमहरू सञ्चालनलाई प्राथमिकतामा राख्ने बताउनुभयो। नवगठित समितिले कालिका बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक विद्यालयका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि जनाएको छ। सागलुङ बजार सञ्चालनमा डेयरी उद्योगलाई दुधजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न सरकारबाट निकाले निर्देशन दिएको छ। अनुगमनका क्रममा डेयरी उद्योगहरूले व्यवस्थित तरिकाले दुधजन्य पदार्थहरू भण्डारण गरेको भेटेपछि यस्तो निर्देशन दिएको हो। खाद्य विधि तथा गुणनियन्त्रण कार्यालय पोखराको प्रयोगशाला सहितको बिहान बागलुङ बजारमा आएर स्थलमै नमूना परीक्षण गरिएको छ। दुध पदार्थको 14 वटा नमूना संकलन गरी परीक्षण गर्दा मिसावट नपाएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बागलुङका प्रमुख सुमन लामिछाले बताउनुभयो। दुधजन्य पदार्थको गुणस्तरबारे उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले नेतृत्वमा बागलुङ नगरपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रक नियन्त्रण डिभिजन प्रहरी एकीकृत सेवा कार्यालय उद्योग वाणिज्य संघ पत्रकार महासंघ र राष्ट्रिय उपभोक्ताका सम्मान सहितको संयुक्त टोलीले बिहिबार डेयरी उद्योगहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दुधजन्य पदार्थमा मिसावट नपाए पनि दुधको ओसारपसार र भाँडामा विशेष ध्यान दिन तथा फ्रिजको तापक्रम 0 डिग्री सेल्सियससम्म कायम राख्न व्यवसायहरूलाई निर्देशन दिएको श्रेष्ठले बताउनुभयो। निजी क्षेत्रको वायु सेवा प्रदायक प्रबुद्ध एयरले रिभर प्रमुख पर्यटक गन्तव्य चितवन र पोखरा जोड्ने हवाई सेवा बन्द गरेको छ। यात्रुको संख्या निकै कम भएपछि बुद्धले विगत एक महिनादेखि भरतपुर पोखरा उडान रोकेको हो। बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त पस्ने त्यहारलाई यो सेवा स्थगन गरेको जानकारी दिनुभयो। उहाँको अनुसार जहाजमा यात्रुको संख्या ज्यादै न्यून हुन हवाई भाडा बढ्नु र पोखरा मुलिन सड़क खण्डको अवस्था सुधार हुनु उडान बन्द गर्नुका मुख्य कारण हुन्। केही समयमा यात्रु नहुँदा पनि सेवा दियो सधैँ खाली जहाज उडाउन सकिएन। उहाँले भन्नुभयो उहाँले पोखरा र भरतपुर दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरी उडानहरू शुरू गरे पनि सोचे जस्तो नतिजा नआएको बताउनुभयो। रायपुर पोखरा सम्पर्क समाजले आयोजना गरेको वक्तकला प्रतियोगितामा गाफामा विकास दिपसन पोखरेल प्रथम भएका छन्। स्वर्गीय जनकवि गोकुल जोशीको 97 औं जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा पोखरेल प्रथम भएका हुन्। यसै गरी प्रतियोगितामा राजपुरमा विकास सुजाता पोखरेल द्वितीय तालुसीमा विकास अध्यक्षा रेग्मी तृतीय र आधारभूतमा कि शीतल थापा सन्तवना भएका छन्। प्रतियोगिताको विजेतालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। तनहुँ जिल्लाको शुक्लागण्ड नगरपालिका खारापाईपुर रहेको सन् 1987 साल जेठ 8 गते जन्मिएका जनकवि गोकुल जोशी नेपाली साहित्यका प्रगतिशील जनवादी तथा मानवतावादी चेतनाका अद्वितीय स्रष्टा हुन्। बाल्यकालमा विद्यालयको आर्थिक कठिनाई र सामाजिक उपेक्षाका साथ बीच उहाँले टुकी र लालटिनको उज्यालोमा अध्ययन गर्नुभयो। कलिलो उमेरमै भारतका सिलाङ आसाम कलकत्ता लगायतका ठाउँमा श्रम गर्न पुगेका गोकुलले जीवनमा यथार्थलाई नजिकबाट बुझे। त्यही संघर्षले उनको कवि चेतनालाई अझ प्रख्यात बनायो। बाँच्न र बस्न बाँच र बस्न देऊ, सिमानाको दीप, एसियाको फुलारी, नेपाल ढाक्रेको वेदना आदि कृति मार्फत उनले मानवता, समानता, स्वतन्त्र र सामाजिक न्यायको पक्षमा आवाज उठाएका थिए। विक्रम सन् 2018 सालमा 31 वर्षको अल्पायुमा उहाँको निधन भए पनि उहाँका विचार, सिर्जना र चेतना आज पनि जीवित छन्। नेपाली साहित्यमा जनकवि उपाधिबाट सम्मानित गोकुल जोशी आज पनि जनताको भविका रूपमा स्मरण गरिन्छ। हवस् हामीलाई 3 बजेसम्म सुनेर 7 दिन भयो। तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। 3 दिनसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुन आएका चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण छ। 3 दिनसम्मको लागि सपरिवार दिनुहोस्। राम्रोसँग झ्यालडोका कुचुको नगर श्रोतोला औषधि खान बाँकी छ भने पनि औषधि खाएर श्रोतोला, साथै श्रेणी मेघ पानी राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्रि, नमस्कार।
1: समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWS SSUKLAGANDAKI@gmail.com

0: शुक्लागंडकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840607543।
4: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
5: पण्डित वा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856288587।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: शुक्ला गण्डकी एफएम 97.6
10: घटना दुर्घटना
11: कला संस्कृति
10: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
11: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बन्केवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिट खारेज संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक आह्वान नेपाल विकासशील देशमा उत्तरोन्नति हुने प्रक्रिया स्थगित अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूको धारणा नौ वर्षको बजेट गोर्खा तनौ र कास्कीमा केन्द्रित बाँकी आठ जिल्ला उपेक्षामा परेको सांसद सुवेदीको आरोप प्रचण्ड गर्मीले भारतमा बिजुली खपतमा कृति माने र आईसीसी विश्वकप लिग दुई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालको सान्दा जित र काबा महिला भलिबलमा नेपाल भारतसँग पराजित।

अब समाचार विस्तारमा सुन्नुहोस्। काँसको जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले शुक्रबार दुवै बसेको बहस हुनेपछि सरकारी वकिल कार्यालयले माग बमोजिम अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब राज्यसभा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोगको दावी पत्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ। यसअघि गितेन्द्र बाबुजीवी राई र छविलाल जोशी लगायतका प्रतिवादी बनाई दायर गरिएका तीनवटा छुट्टा छुट्टै मुद्दामा अभियोग पत्र संशोधनका लागि दुईवटा निवेदन दर्ता भएका थिए। महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। उक्त निवेदनमाथि वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका सह न्यायाधिवक्ता रुद्र प्रसाद पन्थी, उप न्यायाधिवक्ता स्वतन्त्र नेपाने र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्टे सहित सहायक जिल्ला न्यायाधिवक्ता द्वय सुजाता पौडेल र दीपक कार्यालयले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता रोहित राज बास्तोला र अधिवक्ता द्वय प्रीति पाण्डे र रमेश गिरीले बहस गरेका थिए। अदालतले आदेशमा मुद्दाको मुख्य विषयवस्तु पीड़ित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको उल्लेख गरेको छ। शुरूमा अभियोग पत्र दायर गर्दा संशोधनको माग गरिएको विषयमा दावी नपुगेको र जाहेरवालाहरूको समेत त्यसतर्फ माग दावी नरहेको अवस्थामा संशोधन नगर्दा जाहेरवाला र प्रतिवादी बीच मिलापत्र हुने तथा जाहेरवालाले आफ्नो बिगो रकम सहज रूपमा फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न सक्ने ठहर इजलासले गरेको छ। सर्वोच्च अदालतले दुर्गा प्रसादको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीश द्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै तपाईँको म्यादभित्र अनुसन्धान पूरा गर्न प्रमादेश जारी गरेको छ। अदालतले चार दिनभित्र अनुसन्धानका सबै कार्यहरू पूरा गरेर जिल्ला अदालत पर्सामा पेश गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय पर्साको नाममा प्रमादेश जारी गरेको रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताउनुभयो। पछिल्लो पटक पर्सा सोमबारबाट जेठ 4 गते राति वीरगंजबाट पक्राउ परेका थिए। उनलाई पछिल्लो समय पर्सा जिल्ला अदालतले चार दिन म्याद थप गर्न अनुमति दिएको थियो। प्रहरीले उनी विरूद्ध विद्युतीय कारोबार एन राज्य विरूद्धको कस्तुरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिएको थियो। सरकारले नेपाललाई अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा श्रेणी गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्र संघको विकास नीति समिति सीडीपी समक्ष पत्रकार गरेको छ। राष्ट्र मन्त्रालय संयुक्त राष्ट्र संघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 संयुक्त राष्ट्र संघलाई औपचारिक रूपमा अनुरोध पत्र पठाइसक्नु भएको छ। नेपालले सघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्थानीय हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम सन् 2023 नोभेम्बरसम्मका लागि पछाडि सारिएको जनाएको छ। स्थानीय स्थगित गर्नुका पछाडि सरकारले 5 मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकताका लागि सार्वजनिक आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न गठन गरिएको कार्यदलले बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव दिन आग्रह गरिएको छ।
नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्षहरूले अध्यक्ष केपी शर्मा ओलीले पार्क प्रशस्त गर्नुपर्ने धारणा राखेका छन्। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्तले परिस्थिति उल्लंघन गरेर अध्यक्ष ओलीले निकास दिनुपर्ने धारणा राख्नुभएको एक नेताले बताउनुभयो। हिजोको सचिवालय बैठकमा नेताहरूले खुलस्त कुरा राख्नु भएको छ। अध्यक्ष ओलीको नेतृत्वमा अब आन्दोलन अघि बढ़न नसक्ने र परिस्थिति मूल्यांकन गरेर अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने विषय उठेको छ। ती नेताले भन्नुभयो, बैठकमा अध्यक्ष ओलीको कार्य विभाजन प्रस्तावमाथि धारणा राख्ने क्रममा उपाध्यक्षहरूले हिजो राजीनामा शब्दको प्रयोग गरेनन् तर निकासा दिनुपर्छ भन्ने सम्मान धारणा राखेको बताएका छन्। उपाध्यक्ष रामबहादुर थापा बादलले मात्रै ओलीको पक्षमा बोलेको थियो। उहाँले आफूले चैत्र 19 गते प्रतिनिधि सभा बैठकमा बोलेको कुरा सही भएको निचोड़ राखेको थियो। मध्यप्रदेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार शुक्रबार उहाँले दोस्रो पटक प्रदेश सभामा विश्वासको मत दिनुभएको। प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 मत सभा सदस्यहरूले मतदान गरेका थिए। प्रदेश सभा बैठकमा 100 प्रदेश सभा सदस्य उपस्थित रहँदा एकजना तटस्थ रहे। कांग्रेस संघीय मुख्यमन्त्री यादवलाई एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए। जसपा नेपालले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेको थियो। जनमत पार्टी र राप्रपा प्रदेशसभा सदस्यहरूले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्। गत मंगिरमा सात दलको समर्थनमा तत्कालीन एमाले नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए। सरकार गठन भएको छ महिनामा फेरि नेपाल एमालेकै समर्थनमा उहाँले आफ्नो नेतृत्व सरकार जोगाएका हुन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गरेका छन्। हिजो सुनसरीको लौकाहरीमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधन जस्ता संवेदनशील विषयमा परिपक्व ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले सुकुम्बासी व्यवस्थापनका विषयमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। सभापति थापाले गत भदौ 24 गते बसेको जनजी आन्दोलन सम्बन्धी घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान शुरू भएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको विमात नगरपालिका विमात बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्यना विषय नामक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार विमातबाट शुरू भएको अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गर्नेछ। तर एउटा बजेट अभावले गर्दा यस वर्ष तनहुँका दुई विद्यालयहरूमा मात्रै कार्यक्रम गरिने जनाएको छ। कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खोलेको बताउनुभयो। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा, अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र, सहकारी कृषि उद्योग र पशुपालनमा ठूलो माग भएको अधिकृत परियारले बताउनुभयो। कृषि अब परम्परागत निर्वाहमुखी पेसा मात्र रहेन, यसलाई व्यावहारिक र प्रविधि मैत्री बनाउन सके युवा रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनुभयो। गण्डकी प्रदेशको बजेट विनियोजनमा चरम असन्तुलन रहेको र सरकारले आन्तरिक रोजगारीका नाममा सार्वजनिक गरेको तथ्याङ्क मिथ्याङ्क मात्रै भएको टिप्पणी गरिएको छ। गण्डकी प्रदेशसभा सदस्य डिलीराम सुवेदीले प्रदेशको विकास र बजेट बाँडफाँडको शैलीप्रति कड़ा असन्तुष्टि जनाउँदै तथ्याङ्क र यथार्थबीच ठूलो खाडल रहेको बताउनुभयो। गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिले बजेटका सम्बन्धमा शुक्रबार पोखरामा आयोजना गरेका छलफल कार्यक्रममा उहाँले प्रदेशका 11 जिल्लामध्ये 3 जिल्लाको बजेटले अन्य
आरसिललाई थिचेको दावी गर्नुभयो। सुवेदीले गोर्खा तनौर काफीको बजेट मात्र हेर्ने हो भने बाँकी रहेका आठ जिल्लाको चार वर्षको बजेट भन्दा बढ़ी भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। तथ्याङ्कको आधारमा हेर्दा यो स्थिति निराशाजनक छ उहाँले भन्नुभयो। उहाँले प्रदेश सरकारले रोजगार सृजना गरेको दावी गरे पनि यो तथ्याङ्कमा मात्र सीमित रहेको र जमीनमा कुनै काम नभएको आरोप लगाउनुभयो। तथ्याङ्कमा रोजगारी बढ़ेको देखाइए पनि वास्तवमा यो त मिथ्याङ्क मात्रै हो, रोजगार नै सृजना गरेको छैन उहाँले भन्नुभयो। अर्थतन्त्रको स्वाभाविक विकास क्रमशः कृषि उद्योग र त्यसतर्फ त्यसपछि सेवा क्षेत्रमा हुनुपर्नेमा गण्डकीले सिधै उद्योगलाई नागेर सेवा क्षेत्रमा फड्को मारेकोमा सुवेदीले व्यङ्ग्य गर्नुभयो। हाम्रो अर्थतन्त्र मोटाएको हो कि सुनिएको हो भनेर सोच्नुपर्ने बेला आएको छ उहाँले भन्नुभयो। सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको प्याकेजभित्र तालमेल नहुँदा राम्रा सोचहरू पनि कार्यान्वयनमा जान नसकी टाई लाइट फिस मात्र भनेको उहाँको ठम्याइ छ। उहाँले परियोजना बैंक र परियोजना बोर्डलाई व्यवस्थित रूपमा अगाडि बढ़ाउन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। पोखरा फिस्ट सिटीले पोखरा महानगरपालिकाको निर्देशनलाई सकारात्मक रूपमा लिँदै 0 किलोमिटर स्थित अफ्रिके खोला किनारमा रहेको आफ्नो भवन खाली गर्न थालेको छ। पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण तथा सौन्दर्यकरण योजना अन्तर्गत 35 दिने सूचना जारी गरेपछि 6 गते 3 दिनभित्र संरचना खाली गर्न पुनः निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार क्लबले निर्णय गरेर भवन खाली गर्न शुरू गरेको लायन्स क्लबका पूर्व अध्यक्ष प्रेम बहादुर जोशीले जानकारी दिनुभयो। उहाँको अनुसार उक्त भवन 2060 सालमा निर्माण थियो। त्यति बेला सरकार तत्कालीन पोखरा उपमहानगरपालिकाबाट भूक्षलनको स्वीकृति लिएर भवन निर्माण गरिएको र त्यस समयमा अहिले जस्तो स्पष्ट नदी खोला मापदण्ड लागू नभएकोले उहाँले बताउनुभयो। भवन बनेको कति 10 वर्षपछि मात्रै मापदण्डका विषय कडाईका साथ लागू हुन थाले उहाँले भन्नुभयो। त्यति बेला तत्कालीन मेयर बहादुर गुरूङ र पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेम बहादुर श्रेष्ठले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो। महानगरपालिकाले नै भवन निर्माण संरक्षणका लागि 5 लाख रूपियाँ सहयोग गरेको थियो। जेसीका अनुसार भवनको शिलान्यास 2060 साल माघ 12 गते गरिएको थियो भने 2061 साल भदौ 26 गते उद्घाटन गरिएको थियो। कालिका बहुमुखी क्याम्पसको नयाँ संचालक समिति गठन गर्दै अध्यक्षमा पुनः किरण केसी सर्वसम्मत चयन भएका छन्। नवगठित समितिले क्याम्पसको गुणस्तरक वृद्धिसँगै क्यूएए प्रमाणपत्र प्राप्तिका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्दै बजारले माग गरेका विषय सञ्चालनलाई प्राथमिकतामा राख्ने जनाएको छ। नवनियुक्त अध्यक्ष केसीले क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरूसँग एमओयू गरी विद्यार्थीलाई रोजगारीसँग जोड्ने तथा शिक्षकको अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने योजना रहेको बताउनुभयो। हामी बजारले माग गरे बमोजिममा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नयाँ विषय सञ्चालन गर्नुका साथै भइरहेका कार्यक्रमलाई थपस्पमूलक बनाउन नन क्रिएटिङ कोर्स सञ्चालन गरिरहेका छौं। उहाँले भन्नुभयो, विद्यार्थीहरूलाई ज्ञान शिविर अनुशासन सहित योग्य नागरिक बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो। उहाँले क्याम्पस संविधान तथा रणनीतिक योजना अनुसार बीआईटी बीबीए र बीएचएम जस्ता बजारमुखी कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिने बताउनुभयो। नवगठित समितिले कालिका बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक क्याम्पसका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि जनाएको छ। दागलुङ बजारमा सञ्चालित डेरी उद्योगहरूलाई दुग्धजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न सरकारवाला निकायले निर्देशन दिएका छन्। अनुगमनका क्रममा डेरी उद्योगहरूले अव्यवस्थित तरिकाले दुग्धजन्य पदार्थ भण्डारण गरेको भेटेपछि यस्तो निर्देशन दिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय पोखराको प्रयोगशाला सहितको बिहान बागलुङ बजारमा आएर स्थानीय नमूना परीक्षण गरिएको छ। दुध पदार्थका 14 वटा नमूना संकलन गरी परीक्षण गर्दा मिसावट नपाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख कस्तुमा लामी छानेले बताउनुभयो। दुधजन्य पदार्थको गुणस्तरबारे उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ बजारका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रहरी एकीकृत सेवा कार्यालय उद्योग वाणिज्य संघ पत्रकार महासंघ र राष्ट्रिय उपभोक्ता मञ्च सहितको संयुक्त टोलीले बिहिबार डेरी उद्योगहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दुधजन्य पदार्थमा मिसावट नपाइए पनि दूधको सर्वसा र भण्डारणमा विशेष ध्यान दिन तथा फ्रिजको तापक्रम 0 डिग्री सेल्सियसमा काम राख्न व्यवसायहरूलाई निर्देशन दिएको श्रेष्ठले बताउनुभयो। निजी
क्षेत्रको वायु सेवा प्रदायक उदयहरूले दुई प्रमुख पर्यटकीय गन्तव्य चितवन र पोखरा जोड्ने हवाई सेवा बन्द गरेको छ। यी यात्रुको संख्या निकै कम भएपछि बुद्धले एक महिनादेखि भरतपुर पोखरा उडान रोकेको हो। उदयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले हाललाई यो सेवा स्थगित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जहाजमा यात्रुको संख्या ज्यादै न्यून हुनु, हवाई भाड़ा बढ़नु र पोखरा मुगलिन सड़क खण्डको अवस्था सुधार हुनु उडान बन्द गर्नुका मुख्य कारण हुन्। केही समय यात्रु नहुँदा पनि सेवा दियो तर सधैँ खाली जहाज उडाउन सकिएन। बस्नेतले भन्नुभयो, उहाँले पोखरा र भरतपुर दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरूलाई लक्षित गरी उडान शुरू गरे पनि सोचे जस्तो नतिजा नआएको बताउनुभयो। नियमित उडान रोकिए पनि पोखरा जाने वा चितवन आउने ठूला समूह भएमा भने उडान नगर्न सकिने वस्तुतिर जानकारी दिनुभयो। चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको विशेष अनुरोधमा बुद्धैयरले 2074 भदौ 30 गतेदेखि भरतपुर पोखरा उडान शुरू गरेको थियो। पछिल्लो 7 वर्षदेखि बुद्धको जहाजले यी दुई शहरबीच सम्पर्क गराउँदै आएको थियो तर सड़क निर्माण विश्रान्तिसँगै यात्रुको मोटर यात्रा रोज्न थालेपछि हवाई सेवा संकटमा परेको हो। व्यवसायहरूको पहलमा शुरू भएको यो सेवा बन्द हुँदा दुई पर्यटकीय शहरबीचको सीधा हवाई सम्पर्क टुटेको छ। राईपुर पोखरा सम्पर्क समाजले आयोजना गरेको भक्तकला प्रतियोगितामा गाफामा विका दीपस्थान पोखरेल प्रथम भएका छन्। स्वर्गीय जनकविको कुलजोशीको 97 जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा पोखरेल प्रथम भएका हुन्। यसै गरी प्रतियोगितामा राजपुर माविके सुजाता पोखरेल द्वितीय, तालपेसी माविका सदीक्ष रिग्मी तृतीय र आधारभूत माविका शीतल थापा सान्तवना भएका छन्। प्रतियोगिताका विजेतालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिका 11 रायपुरमा विक्रम सम्मत 1987 साल जेठ 8 गते जन्मिएका जनकविको कुलजोशी नेपाली साहित्यका प्रगतिशील जनवादी तथा मानववादी चेतनाका द्वितीय स्रष्टा हुन्। बाल्यकालमा विद्यालयको अभाव, आर्थिक कठिनाई र सामाजिक उपेक्षाका बीच उहाँले टुकी र लालटिनको उज्यालोमा अध्ययन गर्नुभयो। कलिलो उमेरमै भारतका सिलाङ, आसाम, कलकत्ता लगायतका ठाउँमा श्रम गर्न पुगेका गोकुलले जीवनको यथार्थलाई नजिकबाट बुझेका थिए। यही संघर्षले उहाँको कवि चेतनालाई अझ प्रखर बनायो। बाँच र बस्न देऊ, सिमानाको दीप, एसियाको फूलबारी, नेपाल, ढाक्रेको वेदना आदि कृति मार्फत उहाँले मानवता, समानता, स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा आवाज उठाएको थियो। विक्रम सम्मत 2018 साल 31 वर्षकै उमेरमा अल्पायुमै उहाँको निधन भए पनि उहाँको विचार, सृजना र चेतना आज पनि जीवित छन्। नेपाली साहित्यमा जनकवि उपाधिबाट सम्मानित गोकुल जोशी आज पनि जनताको कविका रूपमा स्मरण गरिन्छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्।

0: फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मोमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
2: कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि आइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463231।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111118।